0: भ्रष्टाचार गर्दा पनि उद्योगीहरूले विवरण नदिएको मन्त्री यादवले बताउनुभयो कानूनभित्र रहेर काम गर्दा सरकार नै निरीह बन्नु परेको उहाँको भनाई छ। यता उद्योगी व्यवसायीहरूले भने सरकारकै नालायकीले समस्या आएको बताएका छन्। सरकारले उद्योगीलाई दोष दिए पनि उनीहरूले त्यो स्वीकार्न तयार छैनन्। बरू सरकारकै कारण समस्या आएको उनीहरूको भनाई छ। यसअघि आफूहरूले दिएको सुझाव नमान्दा अहिले समस्या आएको एक उद्योगीले बताए। ग्यास आपूर्तिको समस्या अझै केही समय समाधान नहुने उनको भनाई छ। समस्या उद्योगीका कारणले नभई सरकारकै कारण आएको हो। शुरूमै हामीले दिएको सुझाव मानेको भए अहिले समयमै समस्या आउँदैन थियो। नाम उल्लेख गर्न नगर्न आग्रह गर्दै एक उद्योगले भने यो आधा ग्यास लिन थालेदेखि समस्या आएको हो। हामीले त्यसो नगरौं भनेका थियौं, सरकारले सुनेन। सरकारकै नालायकीले अहिले समस्या आयो। जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन निर्देशन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको सहज उपलब्धताका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। नयाँ ग्यास सिलिण्डर बिक्री वितरण नगर्न निगमको आग्रह। सिलिण्डर कहाँ हराए, खाली सिलिण्डर बोकेर सिंहदरबार अगाडि विद्यार्थीको प्रदर्शन लगायत यससँग जोड़िएका खबर हुने। छ महिनादेखिको ग्यास संकट, शक्तिशाली सरकार, निरीह मन्त्री शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: जमीन मुनि सब डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव शीर्षकमा खबर छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्र विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैनथे। भोटेकोशी बाढ़ीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। भोटेकोशी बाढ़ीमा हराएका 40 वर्षीय छोरा विकास बाबु अधिकारीलाई खोज्दै पूर्ण प्रसाद भौतारिएका 15 दिन बितिसक्यो। चीनसँगको सीमा नाकामा पर्ने रसुवाको टिमुरे प्रहरी चौकीमा खटिएका प्रहरी अबलदार विकास 10 पदौमा आएको बाढ़ीपछि बेपत्ता भएका थिए। चितुवन भरतपुरका पुण्य प्रसाद तेसेथा छोराको खोजीमा चितुवन थादिङ तनहुदेखि पोखरासम्म धाइसकेका छन्। सरकारी अड्डा अस्पतालदेखि प्रहरी कार्यालयसम्म उनी दौड़िएका दौड़ै छन्। कतैबाट खबर नआएपछि पूर्ण प्रसादले एक साता अघि चितुवन उद्योग संघ परिसरमा डीएनए जाँचका लागि रगत दिएका छन्। उनी भन्छन् सास पाउने आस त मरिसक्यो, लास पाइयो भने सद्गत गर्न मिल्थ्यो। उनले भनेका छन् भरतपुर तोरी खेतका कृष्णबहादुर नेपालीको अवस्था पनि उस्तै छ। रसमा सवारी चालकको काम गर्ने उनका छोरा बाढ़ीपछि सम्पर्क विहीन छन्। छोराको खोजीमा कृष्णबहादुर नवलपुर र धादिङ पुगे। चितवनमा धेरै सब भेटिएको खबर सुनेर फेरि भरतपुर फर्किए तर छोरा भने भेटाउन सकेनन्। चाप बढ़ेपछि भारतबाट 19 र चीनबाट 4 जना डीएनए विज्ञ आएर सघाइरहेका छन् भने कोरियाको 44 सदस्य विपद प्रति कार्य टोलीले पनि सहयोग गरिरहेको जनाइएको छ। त्यस्तै एआईले खोज्दै सम्भावित म्याच उपशीर्षकमा एसएसँग खबर छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको शनाखतका लागि कम्प्यूटर भिजन र डीप लर्निङ प्रविधिमा आधारित डिजिटल प्रणाली फेस ट्याग प्रयोग गर्न थालिएको छ। तस्विर वा भिडियोमा मानिसका अनुहार पहिचान गरी सही व्यक्तिसँग जोड्ने यो आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिले हजारौं सब मध्येबाट सम्भावित 5 वा 10 वटा विकल्प देखाउने र त्यसपछि परिवार सदस्य आफैले हेरेर पहिचान गर्नुपर्नेछ। जमीन मुनि सब डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: भोटेकोशी विपदको 2 साता अझै 5000 भन्दा बढ़ी बेपत्ता शीर्षकमा खबर छापिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोले 2 साता बितिसक्दा पनि प्रभावित क्षेत्रमा खोजी उद्धार र राहतको काम चुनौतीपूर्ण बनेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण हालसम्म 1367 जनाको शव फेला परेको छ भने 5132 जना नागरिक सम्पर्कविहीन छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बाढ़ी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क तथा यातायात संचालन, पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
1: गत भदौमा भएको जेएनजी आन्दोलनका 2 दिनले राज्यको शक्ति सुरक्षा संयन्त्रको भूमिका र राजनीतिक नेतृत्वको जवाबदेहिताबारे गम्भीर प्रश्न छाडेका छन्। 23 भदौमा शुरू भएको प्रदर्शनले राजनीतिक संकट निम्ताए। त्यसको भोलिपल्ट पनि देशका प्रमुख सरकारी तथा संवैधानिक संरचनामाथि आगजनी, तोड़फोड़ र लुटपाट भयो। प्रधानमन्त्री निवासदेखि संसद, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन एकै दिनमा ध्वस्त भए। सिंहदरबार जलाउन गएका थिए 2600 मानिस शीर्षकमा यो खबर छ। आयोगका लागि भोलिपल्ट हिंसा अर्कै घटना थियो। 23 भदौको प्रदर्शन र 24 भदौको आगजनी तथा लुटपाटलाई एउटै घटनाका रूपमा बुझ्न नहुने बताइएको छ। 24 भदौका घटनामा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनी तोडफोड र लुटपाट फौजदारी अपराधका रूपमा स्वीकारिएको छ भने त्यसको अनुसन्धान र अभियोजन आयोगको कार्यदेशभन्दा बाहिर पर्ने समेत बताइएको छ। त्यस्तै कहाँ चुकियो सुरक्षा संयन्त्र उपशीर्षकमा यसैसँग खबर छ। अब त्यो काम सरकार अनुसन्धान गर्ने निकायको। राज्यका सबै सुरक्षा घेरा कसरी तोडिए 24 भदौमा प्रधानमन्त्री निवास, बालुवाटार, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र राष्ट्रपति भवन जस्ता राज्यका सबैभन्दा संवेदनशील संरचना समेत भीड़ले कब्जामा लिएको थियो, जबकि तीमध्ये अधिकांश संरचनाको सुरक्षा कमाण्ड नेपाली सेनाको हातमा थियो। आयोगले नेपाली सेनाका चार अधिकारीमाथि विभागीय कार्यवाही सिफारिश गरेको छ। राष्ट्रपति भवनका सुरक्षा कमाण्डर सहायक रथी मनोज बैद्वारमाथि राष्ट्रपतिको कार्यालयको ढोका खोलेर उपद्रवकारीलाई प्रवेश गर्न दिएको र आवश्यक बल प्रयोग नगरेको आरोप लागेको छ। बालुवाटार, सिंहदरबार र संघीय संसद भवनका सुरक्षा कमाण्डरहरू क्रमशः प्रमुख सेनानी दिवाकर खड्का, प्रमुख सेनानी गणेश खड्का र सेनानी सन्तोष ढुंगेलमाथि समेत सुरक्षा दिन असफल भएको भन्दै विभागीय कार्यवाही सिफारिश गरिएको छ। राज्यको संरचना जलाउन को गएका थिए लामी अनुसूची सहित प्रतिवेदन दिएका छौं। एक क्लिक गर्दा ती व्यक्तिको विवरण खुल्छ। अनुसन्धान गरी उनीहरूको संलग्नता भए नभएको पुष्टि हुन्छ। जाँच बुझाएका अध्यक्ष गौरी बहादुर कार्कीको भनाई छ। त्यस्तै कहाँ कति पुगेका थिए भनेर डाटा पनि यहाँ दिएको छ। संसद भवनमा 22,496, सिंहदरबारमा 2,692, सर्वोच्च अदालतमा 1,417, शीतल निवासमा 2,644 लगायतको तथ्याङ्क जाँचबुझ आयोगले दिएको छ। 24 भदौको विध्वंस सड़कमाथि पाउने 2,00,000 प्रदर्शनकारी शीर्षकमा यो खबर छ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भदौ एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 गते भएको विध्वंसात्मक घटनाका कारण नेपाल कम्तीमा 25 वर्ष पछाडि धकेलिएको दावी गरेका छन्। यता नेपाली कंग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूले पाउने दावी गरेका छन्। बीपी कोइरालाको 113 जन्म जयन्तीका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका हुन्।
3: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलको संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै थिए। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उनकै दल नेकपाका सांसदहरू असन्तुष्ट बनेका हुन्।
2: मध्य प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास शुरू भएको छ। आर्थिक वर्षको अधिकांश समय विकास निर्माणका योजना अलपत्र राख्ने र असारमा आएर बजेट सक्नकै लागि धमाधम काम गर्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले प्रदेश सरकारले यस वर्ष आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नीति लिएको छ।
3: पहिरोले जोखिमपूर्ण बनाएको पृथ्वी राजमार्गको कृष्णवीर खण्डलाई गोर्खाको गण्डकी गाउँपालिकाले 19 किलोमिटर सुरक्षित विकल्प दिनुभएको छ। सो राजमार्गको फिस्लिङ मोटरबेल पुल तरेर गण्डकी गाउँपालिकाको गढ़ाई ज्यामीरघाट ग्यापचोक सिउरेनीटार हुँदै पुनः राजमार्गको बेनीघाट निस्कने गरी विकल्प दिन लागेको हो।
2: भदौ 10 गते भोटेकोशी नदीमा गएको बाढ़ी पछि 311 जना विदेशी पर्यटकको उद्धार गरिएको छ। पर्यटन विभागका अनुसार 15 दिनसम्म 13 देशका 311 जना विदेशी पर्यटकको उद्धार गरिएको हो।
3: भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भए विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई उनीहरूका आवश्यकता र प्राथमिकताका आधारमा अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण थालेको छ।
2: नेपाल वायुसेवा निगमले हालै आएको बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय स्टेशनबाट बाढ़ी पीड़ितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क 1 महीनाका लागि पूर्ण रूपमा छूट गर्ने जनाएको हो।
3: अब शेयर बजार लगातार 4 कारोबार दिन बढ़ेको शेयर बजार बुधबार भने घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक 15.43 अङ्क अर्थात 0.60% घटेर 2545.40 अङ्कमा छरेको छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो, डिस्क हो, खुशीको कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। तपाईँ कहाँ हुनुहुन्छ?
5: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768।
8: साथै 98-520-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पुलौदी टाल्ने, इयर ल्याप सुपद मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-163-55-553।
11: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
12: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
13: सँगै लील प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
14: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
13: आज 2083 साल भदौ 25 गते बिहिबार, सेप्टेम्बर 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको चतुर्दशी तिथि, विश्व आत्महत्या रोकथाम दिवस।
14: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
13: भोटेकोशी बाढ़ी प्रभावितलाई अस्थायी बासको व्यवस्थापनका लागि अध्ययन शुरू, मृत्यु हुनेको संख्या 1369 पुग्यो, अभिभावक गुमाएका 102 बाल बालिका होल्डिङ सेन्टरमा।
14: 2165 पर्ने सिलिण्डर 4000 सम्म बिक्री गर्दै व्यापारी, नारायणगढ़ हेटौड़ा सड़क विस्तारको लागि ठेक्का आह्वान, नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने।
13: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर, महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार, राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई।
14: बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने युको तयारी, दक्षिण कोरियामा विद्यालय हिंसाको दर उच्च बन्दै, हुती विद्रोही नियन्त्रित क्षेत्रमा 40 भन्दा बढ़ी हवाई आक्रमण।
13: र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमानसँग खेल्दै, एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुने, नेपालमा पब्जी साउथ एसियन च्याम्पियनशीप हुने।
15: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: साझा खबरको सबैभन्दा शुरूमा विपत्तिका बीच ग्यास सिलिण्डर बिक्री वितरणमा कालो बजारी बढ़दै गएको प्रसंग।
14: ग्यास अभावले चूल्हो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी व्यापारीले ग्यासमा कालोबजारी गरिरहेका छन्। आफैले तोकेको प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्ने ग्यास उनीहरूले 4000 बिक्री गर्न थालेका छन्। आयल निगम र सरकार मुख दर्शक बनेको छ। सिंगो देश भोटेकोशी बारीले निम्ति आएको महाविपत्तिको सामना गरिरहेका बेलामा 19 भदौमा आयल निगम समेतको मिलेमतोमा व्यवसायीहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 5.38 रूपियाँ बढ़ाएर 2165 रूपियाँ 38 पैसा पुर्याएका थिए। किष्णवीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक सड़क मार्फत ग्यास ल्याउनु परेको व्यवसायहरूले बताउँदै आएका छन्। यता ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ, तर 19 भदौमा निगमकै मिलोमतोमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा तोकिदिए। निगम संचालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन्। मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति थप सहज मात्रै होइन, कालोबजारी पनि शुरू भएको छ। 16 भदौमा निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा एलपी ग्यासको हकमा उद्योगदेखि 50 किलोमिटरसम्मका लागि 2060 रूपियाँ प्रति सिलिण्डर मूल्य कायम गरिएको उल्लेख थियो। यसको अर्थ ग्यास उद्योगदेखि 50 किलोमिटर भन्दा टाढाका उपभोक्तालाई भने डुवानी लगायतका अनुसार मूल्य तोक्न निगमले स्वीकृति दिएको थियो। त्यसअघिका कुनै पनि विज्ञप्तिमा निगमले ग्यासको भाव 50 किलोमिटर भन्दा परको दूरीमा डुवानी लगायत लागत अनुसार निर्धारण हुनेबारे केही उल्लेख गरिरहेको छैन। यसैबीच आयल निगमकै मिलेमतोमा ग्यास व्यवसायहरूले 19 भदौदेखि लागू हुने गरी एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 105 रूपियाँ 38 पैसा बढ़ाएर 2165 रूपियाँ 38 पैसा कायम गरेपछि निगम संचालक समितिको उद्योग मन्त्रालयका सचिव रहने व्यवस्था भए पनि, तर मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति सहज नभएको प्रति मन्त्रीले गम्भीर ध्यानकर्षण जनाउनु भएको छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योग तथा कर्मचारी तन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दावी गर्नुभयो।
16: हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनु, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनु, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो। उहाँले भन्नुभयो विधेयकहरू ल्याउनुहोस्। विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ? तपाईँ विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारी अरू के गर्छन्? सबै उद्योगीलाई राखेर हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
14: मन्त्री यादवले नेपालमा 2 भन्दा बढ़ी ग्यास उद्योग नचाहिने भन्दै हाल संचालनमा रहेका 58 ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने समेत बताउनुभयो।
13: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा भोटेको सिबारीका कारण ज्यान गुमाउनेको संख्या 1369 पुगेको छ। 5132 जना अझै बेपत्ता छन्। प्राधिकरणका अनुसार मृतकको संख्या जिल्लागत रूपमा चितवनमा सबभन्दा बढ़ी 363 जनाको शव त्यहाँ भेटिएको छ। बेपत्ता व्यक्तिको हकमा रसुवा जिल्लाबाट सबभन्दा बढ़ी अर्थात 1393 जना त्यहाँबाट बेपत्ता छन् र नुवाकोटबाट पनि ठूलो संख्यामा बेपत्ता रहेको पाइएको छ। विदेशी नागरिक समेत 907 जना बेपत्ता सूचीमा छन्। हालसम्म पहिचान भएका शवको संख्या भने 102 मात्रै छ। विभिन्न 19 अस्पतालमा हालसम्म कुल 333 जना बिरामीको उपचार भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ। 256 जना डिस्चार्ज भइसकेका छन्। 42 जना अझै उपचाररत छन् भने 31 जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ अनि उपचारको क्रममा 4 जनाको मृत्यु रहेको छ। हाल कुल 34 होल्डिङ सेन्टरमा 3395 जना प्रभावितले आश्रय लिइरहेका छन्। रसुवा जिल्लाका 9 होल्डिङ सेन्टरमा 775 जना र नुवाकोट जिल्लाका 25 होल्डिङ सेन्टरमा 2620 जना बसिरहेका छन्। राष्ट्रिय बाल अधिकार परिषदद्वारा गरिएको एउटा अध्ययन अनुसार बाढ़ी प्रभावित क्षेत्रका 30 होल्डिङ सेन्टरमा 102 जना आमा बुबा गुमाएका बाल बालिकाको पहिचान गरिएको छ भने 439 जना परिवारबाट बिछोड़िएका बाल बालिकाहरूको पहिचान गरिएको छ। परिचय प्रमाणीकरण, परिवारको खोजी, पुनर्मिलन र केस व्यवस्थापनको काम भइरहेको पनि विपत्त व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। यसैबीच भोटेकोशी नदीमा भदौ 10 आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएर विभिन्न होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सिर्जित असहज परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाको बारेमा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको पनि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने रसुवा बाढ़ीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण, क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि पनि सर्वदलीय संसदीय विशेष समिति गठनको आवश्यकता औल्याउनु भयो।
17: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढ़ाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड जीसीएफमा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन अर्थात मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढ़ाउन, सीमापार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायुजन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज एफआरएलडीबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
13: हिजोको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेसको प्रमुख सचेतक वासना थापाले सरकारले उद्धार र पुनर्निर्माणको कामलाई अब अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। एमाले सांसद गणेश सिंह ठगुन्नाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनुपर्ने बताउनुभयो। राष्ट्रपा संसदीय दलका सचेतक क्रान्ति शिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यसैबीच शिक्षा मन्त्रालयले भने रसुवा, भोटीकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी,
18: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने भूल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग बाल बालिकाहरूसँग भइसकेपछि। त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाइ, अब हामीले सिक्ने सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ। जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँची नै सकेका छौँ, त्यसकारण अब हामीले सिक्ने सिकाउनेतर्फ बाला बालाहरूलाई पढाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढ़ी प्रभावितका लागि बालबालिकादेखि वृद्ध वृद्धासम्मको सहयोग जुट्दै
19: बाढ़ीमा अब विचल्लिएको देशै रोगको छ। बाँच्नेको लागि मलमपट्टिको लागि हामी खुशी साथ छिटो कार्यालयमा दिनपर्छ भन्ने उसले आएको हो।
20: नारायणगढ़ हेटौडा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
22: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
21: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
22: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
23: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
21: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
14: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
21: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
24: प्यासको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
20: तपाई अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
14: जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानगढ़ी गाउँपालिका वड़ा नम्बर 3 का 6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गाधनी बनेको मोका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानिज इन्सेफलाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ़दै गएपछि झापा र कैलालीका 3 वटा स्थानीय तहमा जेई विरूद्धको खोप अभियान सञ्चालन गर्न लागि हो। कैलालीमा असोज 1 गतेदेखि र झापामा असोज 5 गतेदेखि अभियान सञ्चालन हुनेछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उक्त क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागि हो।
20: अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर नागरिक दैनिकमा रसुवामा राहत पुर्याउने कठिन शीर्षकमा खबर छ। रसुवाका अधिकांश सड़क सञ्जाल बाढ़ीले बगाएपछि प्रभावित क्षेत्रमा राहत पुर्याउने कठिन देखिएको हो। जिल्ला सदरमुकाम धुन्चेको सरकारी भण्डारमा राहत थुप्रिए पनि त्यसभन्दा माथि लैजान हवाई बाहेक अर्को विकल्प नहुँदा प्रभावित ठाउँमा खाद्यान्न संकट पर्न सक्ने स्थानीय पालिकाका जनप्रतिनिधिहरूले बताउन थालेका छन्। निजामती विधेयक लोकसेवामा शीर्षकमा अर्को खबर छ। बहुचर्चित संघीय निजामती सेवा विधेयकलाई सरकारले लोकसेवा आयोगमा पठाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको मस्यौदालाई सरकारले बुधबार आयोगमा पठाएको बताउनुभयो। जसले जन्माए 28 सन्तान शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छ। इलाम नगरपालिका 5 बारबोटेमा बसोबास गर्ने धनप्रसाद र बच्छीमायाले 14 छोरा र 14 छोरीलाई जन्म दिनुभयो। अहिले धनप्रसाद 94 वर्ष र बच्छीमाया 84 वर्षको हुनुहुन्छ। उहाँहरूले लौरो टेकेर हिडुल गरिरहनु भएकै छ। 15 वर्षको हुँदा पहिलो सन्तानको मुख हेर्नुभएकी बच्छीमायाले 2046 सालमा कान्छो सन्तानलाई जन्म दिनुभएको उल्लेख गरिएको छ। भित्री पन्नामा बेग थेक्न नसक्दा पक्की पुल पनि बगे शीर्षकमा खबर छापिएको छ भने बाढ़ी पीड़ित राहत अभियानमा त्रिचन्द्र महिला सञ्जाल शीर्षकमा अर्को खबर छापिएको छ। कान्तिपुर दैनिकमा जमीन मुनि शव डीएनए जाँचमा प्रविधि र जनशक्तिको अभाव शीर्षकमा गौरव पोखरेलले काठमाण्डुबाट, रमेश कुमार पौडेलले चितौन, नवीन पौडेलले नौलप्रासी र दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैनथे। भटेकोशी बाढ़ीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नारायणगढ़ हेटौडा सड़क विस्तारलाई ठेक्का आह्वान, मोगलिन आबू खैरिनीमा छिट्टै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। नारायणगढ़ हेटौडा सड़क खण्ड विस्तारका लागि ठेक्का आह्वान गरिएको छ। हेटौडाको राप्ती पुलबाट चितौन भरतपुरको गोन्द्राङसम्म 70 किलोमिटर सड़क स्तरोन्नति गर्ने गरी ठेक्का खुलाइएको छ। प्याकेजमा मकवानपुर भित्र पर्ने 40 किलोमिटर खण्ड राखिएको छ पहिलो प्याकेज अन्तर्गत। अर्को खबर उपत्यकामा ग्यास आउँछ कहाँ हराउँछ शीर्षकमा प्रकृति दहालले लेख्नु भएको छ। ई कमर्समा नयाँ लहर, 10 मिनटमै डेलिभरी गर्ने क्विक कमर्सदेखि सोशल कमर्स बलियो बनाउनेसम्म शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर अभियान चलाइएको बारेमा अर्जुन शाहले धनगढ़ीबाट लेख्नु भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलले संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै हुनुहुन्थ्यो। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उहाँकै दलका नेताका नेकपाका सांसदहरू समेत असन्तुष्ट बनेको उल्लेख गरिएको छ। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने शीर्षकमा अनिल गिरी लेख्नुहुन्छ। जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको मुलुकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानि तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। नेपालले गत चैतमा पेश गरेको प्रस्तावका आधारमा हानि तथा क्षति सम्बोधन सम्बन्धी कोष एफआरएलडी को संरचना अन्तर्गत स्थापित बारबोडास कार्यान्वयन विधि अन्तर्गत उक्त रकम स्वीकृत भएको खबरमा उल्लेख गरिएको छ।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कागजी कम्पनी खड़ा गरी कमिशनको खेल शीर्षकमा खबर प्रकाशित छ। हिमालयन री इन्सुरेन्समा 3.82 करोड़ हिनामिना, सुलभ अग्रवाल सहित 8 विरूद्ध मुद्दा दायर खबरमा उल्लेख छ। ल्याण्डफिल साइट विहीन बृतामोर, 1 महिनादेखि फोहोर नउड्दा बजारै डंगुर, 21 करोड़को बायो ग्यास प्लान्टबाट उत्पादित ग्यास खेर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न गगन तयार,
1: तर इतर समूह देउबाकै अध्यक्षतामा निर्णय र आयोजनामा 15 महाधिवेशन हुनुपर्ने अडानमै शीर्षकमा खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउबा पक्षको मागमा थप लचिलो भन्नुभएको छ। देउबा पक्षले प्रतिष्ठाको विषय बनाएको माग सम्बोधन गर्न थापा तयार हुनुभएको हो। 14 महाधिवेशन निर्वाचित र विशेष महाधिवेशनमा सहभागी नभएका 111 नेतालाई केन्द्रीय समितिमा समायोजन गराउन गत 21 पुससम्म क्रियाशील सदस्यता नवीकरण नगरेकालाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन महाधिवेशनसँग सम्बन्धित क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति, निर्वाचन समिति र अनुशासन समितिमा संस्थापक पक्षको बहुमत हुने गरी इतर पक्षलाई समावेश गराउन र निर्णय सहमतिमा गर्न सभापति थापा तयार हुनुभएको हो। गत आइतबार र सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले आन्तरिक सहमतिको जिम्मा सभापति थापालाई समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै रोकियो शालिग अनावरण शीर्षकको अर्को खबर छ। गत वर्ष 23 र 24 भदौको जेएनजी आन्दोलनमा ज्यान गुमाएका 45 सहितको शालिग तयार भए पनि अनुहार नमिलेका कारण अनावरण रोकिएको छ। त्यस्तै बागमती राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई शीर्षकमा पनि खबर प्रकाशित छ।
2: आर्थिक कारोबार दैनिकमा रेट्रोफिट नहुने पुनर्निर्माणको निर्णय गर्न अलमल शीर्षकमा संसद भवन आगजनीको एक वर्ष शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। तत्कालीन संघीय संसद भवन जलेको एक वर्ष पूरा भयो। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित यो भवन जेएनजी आन्दोलनमा जलेर जस्तो अवस्थामा थियो अहिले पनि त्यही अवस्थामा छ। सरकारले भवनको प्राविधिक अध्ययन गरेर रेट्रोफिट गर्ने तयारी गरेको थियो। रेट्रोफिट भनेको पुरानो वा पहिले बनिसकेको संरचना वा भवनलाई नयाँ प्रविधि, पाटपूर्जा वा सुविधा थप गरेर बलियो र उपयोगी बनाउने काम हो। तर प्राविधिक अध्ययनले रेट्रोफिट गरेर भवन सञ्चालनमा ल्याउन नसकिने देखाएको छ। त्यसपछि भवनलाई भत्काएर पुनर्निर्माण गर्नेमा सरकार अलमलमा देखिएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा चिलिमे सुरुङमा खोजी जारी शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ भने बगर बनेको बजारमा अलिँदैन मन शीर्षकमा वीरेन्द्र ओलीले नुवाकोटको देवीघाट पुगेर लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली संघ यूएले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेको छ। यसको विषयमा बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधारले पनि आलोचना गरेका छन्। युएकी प्रमुखले आगामी साता युरोपेली संसदमा नाबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। डिजिटल उपकरणको बढ़दो प्रयोग, सामाजिक दूरी र कोविड 19 महामारीपछिको आक्रामक व्यवहारका कारण दक्षिण कोरियामा विद्यालय हिंसाका घटना बढ़न थालेका छन्। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कक्षा 4 हाईस्कूलसम्मको अन्तिम वर्षसम्मका करिब 39,00,000 विद्यार्थीमा गरेको विद्यालय हिंसा सम्बन्धी सर्वेक्षणमा सन् 2026 हिंसाको शिकार हुने विद्यार्थीको दर 2.9% पुगेको अध्ययनले देखाएको छ। यसमा 100 विद्यार्थी मध्ये करिब 3 विद्यालय हिंसाको अनुभव गरेको समेत अध्ययनले देखाएको हो। र मध्यपूर्वमा तनाव बढ़दै गएका बेलामा यमनका हुती विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा 40 भन्दा बढ़ी हवाई आक्रमण भएका छन्। एएफपी समाचार एजेन्सीका अनुसार ती आक्रमणमा यमनका महत्वपूर्ण क्षेत्र सहित धेरै इलाकालाई निशाना बनाइएको छ।
2: साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा आज ओमानको सामना गर्दैछ। यो खेल आधिकारिक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ। मलेसियामा भइरहेको प्रतियोगिताको अर्को सेमी फाइनलमा यूएई र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा जारी प्रतियोगिता विजेताले एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ। सबै ठिक भइदिएको भए अहिले नेपाल सुपर लीग एनएसएलको चौथो संस्करण चलिरहेको हुन्थ्यो। जेठमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमै एनएसएलको मिति घोषणा गरिएको थियो। नेपाल सुपर लीग अन्यलमा परेको बारेमा सबिना कार्कीले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुनेछन्। यो सँगै शीर्ष 3 समीकरण पनि टुंगु लाग्नेछ। आजको पहिलो खेल अन्नपूर्ण र सगरमाथा बीच दिउँसो 1 हुनेछ। यो खेल जितेमा पूर्ण सिधै फाइनल पुग्नेछ। दोस्रो खेलमा कर्णालीले मधेस वारियर्सको संघ खेल्नेछ भने काठमाण्डु र खपतट फाल्कन्स बीचको तेस्रो खेल पनि आजै हुनेछ। हिजो भएको खेलमा काठमाण्डु रेड्सले कर्णाली शिवराजलाई पराजित गर्दै तेस्रो जीत हात पारेको छ।
1: विपदमा एकअर्कालाई सघाउने नेपाली परम्परा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: महिना तिर्नुहोस् सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब विपदमा सहकारीको भावनाको प्रसंग। रसुवाको भोटिकोसीमा आएको बारीबाट विस्थापित भएकाहरूको पीड़ामा सिन्धुपाल्चोका स्थानीय र विद्यार्थीले मलम लगाउने प्रयास गरेका छन्। आफ्नो घाँस काटेर गाउँले रकम संकलन गरेका छन् भने विद्यार्थीले खाजा खर्चबाट जोगाएको पैसा बाढ़ी प्रभावितका लागि दिएका छन्। विद्यार्थी तथा स्थानीयवासीले विपदमा परेकालाई सहयोग गर्नु आफ्नो दायित्व भएको समेत बताएका छन्।
4: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा भेला भएका स्थानीयवासी प्रशासनिक कामका लागि नभएर रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट विस्थापितहरूको पीड़ामा साथ दिन प्रमुख जिल्ला अधिकारी भेट्न पुगेका हुन्।
5: हाइजाना जोडेको 2-4 पैसा भयो, त्यहाँ हामीले स्थायी बेलामा चाहिँ हालिदिन पाए राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो एउटा कुरो छलफल पनि भयो दाजुभाइसँग। आफ्नो अलिअलि अनुसार चाहिँ हामीले अलिअलि पारिपिरीहरूलाई चाहिँ मुखमा परोस् भन्ने धारणाले चाहिँ हामीले अलिअलि सहयोग गरौँ।
4: चौतारा साँगा चौगडी नगरपालिका छ गिदाने गाउँका स्थानीयले गाउँमै रकम संकलन गरे। कसैले 500 रूपियाँ दिए, कसैले 1,000, केहीले 5,055 रूपियाँसम्म सहयोग गरे। गाउँका 41 घरधुरीबाट जम्मा भएको 85,725 रूपियाँ एकमुष्ट संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको खातामा जम्मा गरिएको हो। अर्का स्थानीय शेरबहादुर खत्री,
6: 2072 सालको भूकम्प पीड़ितमा हामीलाई एकदम रात संसारबाट आएर हामी बच्यौं र अहिले त्यस्तै गरेर विनाशकारी बाढ़ीमा अब विचल्ली भयो देशै रोगो छ। माटीको लागि मलमपट्टीको लागि हामी खुशी साथ छिटो कार्यालयमा दिनपर्छ भन्ने उसले आएको हो।
4: 2072 सालको भूकम्पका बेला आफूहरू पनि यस्तै सहयोगको भरमा उठ्न सकेका कारण पनि भोटेकोसी बाढ़ी प्रभावितको सहयोगका लागि यहाँका नागरिक एकजुट भएका हुन्। गिदाने गाउँबाट सहयोग गर्नेहरूमा वृद्ध भत्ता खानेदेखि पेन्सन बुझ्ने र दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउनेसम्म छन्। अर्का स्थानीय बलबहादुर खत्री,
7: श्रम गर्ने, खेती किसानी गर्ने, पिन्सिन खाने पनि छौं। 41 जनाबाट हामीले 85,725 रूपियाँ सिडो साथ मार्फत जम्मा गर्दैछौ।
4: गिदाने गाउँले सँगै मानवीय सहयोगमा विद्यार्थी पनि जोडिएका छन्। सिन्धुपाल्चोको 5 पोखरीमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालयका विद्यार्थीले रसुवा बाढ़ी पीड़ितका लागि 54,555 रूपियाँ सहयोग गरेका छन्। मेलन्ची स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,515 रूपियाँ जम्मा गरेका छन्। चौतारा स्थित श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थीले पनि 18,000 रूपियाँ कोषमा दिएका छन्। कृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थी सरस्वती नेपाली,
8: हामी कक्षा 10 को आयोजनामा कक्षा 5 देखि 10 सम्म चाहिँ उहाँहरूको लागि केही सहयोग संकलन गर्ने चाहना अनुसार, उहाँहरूको इच्छा अनुसार केही रकमहरू जम्मा गरेका छौँ। यहाँहरूले हामीले जस्तै विभिन्न विद्यालयहरूबाट पनि सहयोग गर्नुहोला।
4: गिदाने गाउँदेखि विद्यालयसम्म देखेको यो सहयोगले विपदमा मानवीय संवेदना र सामाजिक एकताको बलियो उदाहरण प्रस्तुत गरेको छ। बलेफी, चौतारा साँगाचोगढी, बारबिसे, भोटेकोसी र जुगल लगायत स्थानीय तहले पनि बेपत्ता तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन विपद कोषबाट रकम छुट्याएका छनृ।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथिभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथिभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक स्थापना गर्ने सरकारको घोषणा, प्रभावित बाल बालिकालाई पहिचान गरी उपलब्ध गराइने, हानि तथा नोक्सानी कोषबाट नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने, भोटेपछि बाढ़ीपछि आपतकालीन सहयोगका लागि समेत आग्रह, भूटानमा हिमनदीको जोखिम निगरानी र पूर्व सूचना प्रणाली सञ्चालनमा पानीको सतहमा हुने परिवर्तन निरन्तर निगरानी, र एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा आज नेपालले ओमानको सामना गर्दै
1: सैनिकको 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार। अब विस्तारमा,
3: भोटेकोसी बाढ़ीमा आमा बाबु लगायत अभिभावक गुमाएका तथा विस्थापित बनेका बाल बालिकालाई कक्षा 12 सम्म पढ़ाउन सरकारले छात्रवृत्ति बैंक स्थापना गर्ने घोषणा गरेको छ। बाढ़ीबाट प्रभावित बाल बालिकाको अवस्थाको वर्गीकरण गरी आवश्यकताका आधारमा छात्रवृत्ति बैंक मार्फत आवासीय सुविधादेखि पूर्ण एवं आंशिक छात्रवृत्ति र शैक्षिक सामग्री उपलब्ध गराउने सरकारले जनाएको हो। संघ प्रदेश तथा स्थानीय तह, विभिन्न संघ संस्था, गैर सरकारी निकाय, व्यक्तिको सहयोगमा छात्रवृत्ति बैंक स्थापना गरिने शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विभिन्न निकाय र संघ संस्थाबाट प्राप्त हुने सहयोग एकीकृत गरी छात्रवृत्ति बैंक मार्फत बाढ़ी पीड़ित बाल बालिकालाई आवश्यकताका आधारमा वितरण गरिनेछ। भविष्यमा आउने बाढ़ी पहिरो लगायत विपदबाट प्रभावित हुने बाल बालिका पनि छात्रवृत्ति बैंकबाट लाभान्वित हुन सक्नेछन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुनिश्चित भविष्य छात्रवृत्ति योजना कार्यक्रम सञ्चालन गर्दै बाढ़ीबाट पीड़ित बनेका बाल बालिकालाई आवासीय छात्रावास र पूर्ण छात्रवृत्ति समेत प्रदान गरिने जानकारी दिएका छन्। यसमा अभिभावक गुमाएका बाल बालिकालाई पहिलो प्राथमिकतामा राखेका छौं। उनले भने कुन बाल बालिकालाई कस्तो खालको छात्रवृत्ति सहयोगको आवश्यक पर्छ त्यसको पहिचान गरी त्यही किसिमको छात्रवृत्ति उपलब्ध गराउँछौ, सहारा दिन्छौ। रुवाक रसुवा, नुवाकोट र धादिङका 32 विद्यालयका 9,400 बाल बालिका बाढ़ीबाट प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ, जसमा 3,928 प्रत्यक्ष प्रभावित छन्। तीमध्ये 1,373 बाल बालिका विस्थापित भएर होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका छन्। प्रारम्भिक प्रतिवेदन अनुसार 488 विद्यार्थी सम्पर्कविहीन छन्, 5 जना मृत भेटिएको तथ्याङ्क छ। विद्यालयमा भर्ना भई नसकेका बाल बालिकाको विवरण भन्ने उल्लेख छैन। मन्त्रालयले प्रभावित जिल्लामा छुट्टा छुट्टै 3 टोली पठाएर शैक्षिक क्षतिको विवरण संकलन गरेको थियो। प्रभावित जिल्ला बाहेकका नागरिक पनि बाढ़ीमा परि सम्पर्कविहीन बनेको र मृत्यु भएको हुनाले प्रभावित हुने विद्यार्थीको संख्या अझै बढ़ी हुने देखिन्छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्री प्रसाद भट्टराईले बाढ़ीबाट प्रभावित बाल बालिका पहिचान गरी छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए। उनीहरूलाई आवश्यकता अनुसार छात्रवृत्ति प्रदान गरी कक्षा 12 सम्मको पढ़ाई सुनिश्चित गरिने उनले बताए। अभिभावक गुमाएका कुनै बाल बालिकालाई बाल गृहमा नै राखेर पढ़ाउनु पर्ने देखिएको छ, केहीलाई आवश्यक सुविधा चाहिएको छ। उनले भने आमा बाबु दुवै र आमा बाबु मध्ये एक गुमाउने बाल बालिकाको आवश्यकता पनि फरक फरक हुन्छ। आवश्यकता पहिचान गरी कक्षा 12 सम्मको सिकाई सुनिश्चित गर्न जस्तो सहयोग चाहिने हो त्यस्तै सहयोग गर्छौ। प्रवक्ता भट्टराईका अनुसार दुर्घटनामा अभिभावक गुमाएर वैदेशिक रोजगारीमा बुवामा मृत्यु भएर समस्या परेका बाल बालिकालाई पनि लक्षित गरेर दीर्घकालीन रूपमा छात्रवृत्ति सहायता कार्यक्रम सञ्चालन गरिनेछ। त्यसका लागि मापदण्ड र विधिसहित कार्यविधि जारी गरिने उनको भनाइ छ। आवश्यक सुविधा चाहिने बाल गृहमा नै आश्रय दिनुपर्ने, आंशिक छात्रवृत्ति दिए मात्र हुने, शैक्षिक सामग्री उपलब्ध गराए मात्र पुग्ने, बाढ़ी प्रभावित जिल्लामा नै पढ्न चाहने, काठमाडौँ लगायत अन्यत्र गएर पढ्न चाहने विद्यार्थीको संख्या यकिन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ। क्षतिको विवरण संकलनका लागि शिक्षा मन्त्रालयबाट बाढ़ी प्रभावित क्षेत्रमा परिचालित टोलीले बुझाएको प्रतिवेदन अनुसार 32 विद्यालयमा पूर्ण र सामान्य रूपमा क्षति भएको छ। ती विद्यालयका 527 कक्षा कोठामध्ये 268 पूर्ण रूपमा क्षति भएका छन्। 24 शिक्षक सम्पर्कविहीन बनेका छन् भने 1 शिक्षक मृत भेटिएका छन्। 6 विद्यालयको जग्गा जमीन समेत पूर्ण रूपमा क्षति भएकाले अस्थायी सिकाई केन्द्र निर्माण गर्नुपर्ने प्रतिवेदनले औल्याएको छ। सो टोलीले दिएको प्रतिवेदन अनुसार स्थानान्तरण समायोजन गर्नुपर्ने विद्यालय, अस्थायी सिकाई केन्द्रको आवश्यकताको पहिचान गरी पुननिर्माणको एकीकृत खाका तयार पारिने शिक्षा मन्त्रालयले जनाएको छ।
0: जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेका मुलुकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानि तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। नेपालले गत चैतमा पेश गरेको प्रस्तावका आधारमा हानि तथा क्षति सम्बोधन सम्बन्धी कोष एफआरएलडीको संरचना अन्तर्गत स्थापित बारबाडोस कार्यान्वयन विधि अन्तर्गत सो रकम स्वीकृत भएको हो। कोषको संचालक समितिका वैकल्पिक सदस्य तथा कृषि वन तथा पर्यावरण मन्त्रालयका जलवायु व्यवस्थापन महाशाखा प्रमुख महेश्वर ढकालका अनुसार जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूबाट आह्वान गरिएको प्रस्ताव अन्तर्गत नेपालले 3 वटा छुट्टा छुट्टै प्रस्ताव पेश गरेको थियो। सहयोग स्वीकृत गरे लगतै कोषले नेपालको प्रस्तावमा विज्ञहरूले गरेका टिप्पणी तथा सुझाव समेट्न भन्दै वैकल्पिक ऊर्जा केन्द्रलाई पत्रचार समेत गरिसकेको छ। ढकालका अनुसार कोषबाट रकम निकासा हुनु अघि प्रक्रियाहरू पूरा गरिनुपर्नेछ। हाल सो कोषमा 34 करोड़ 20 लाख अमेरिकी डलर जम्मा छ। नेपालले सो प्रस्ताव विपद आउनु अघि नै पेश गरेको भए पनि 10 भदौको भोटेकोशी बाढ़ीपछिको विपदमा सो रकम उपयोगी हुन सक्ने अधिकारीहरूले बताएका छन्। भोटेकोशी बाढ़ीपछि आपतकालीन वित्तीय सहयोगको अनुरोध गर्दै सरकारले 15 भदौमा कोषलाई फेरि अर्को अनुरोध गरेको थियो। सो अनुरोधमाथि नेपालले कोषको निर्णय पर्खिरहेको ढकालले बताएका छन्। नेपालको अनुरोधलाई एसिया अफ्रिका दक्षिण अमेरिका अतिकम विकसित मुलुकहरू एलडीसी तथा साना टापु मुलुकहरूको प्रतिनिधित्व गर्ने देश तथा समूहहरूले बलियो समर्थन र ऐक्यबद्धता जनाएको ढकालले जानकारी दिए। उनले भने उनीहरूले बोर्डमा रहेका एसिया र युरोपका विकसित मुलुकहरूलाई बैठक तत्काल बोलाएर नेपालको अनुरोधमा निर्णय गर्न आग्रह समेत गरेका छन्। त्यस्तै साना टापु मुलुकका संचालक समिति सदस्य तथा वैकल्पिक सदस्यहरूले आपतकालीन जलवायु वित्तका लागि नेपालको आग्रहप्रति समर्थन र ऐक्यबद्धता जनाउँदै 23 भदौमा एलडीसी समूहका अध्यक्ष तथा संचालक समिति सदस्य अदाओस वारोस बारबारोसलाई पत्रचार गरेका थिए। साथै भोटेकोशीको आकस्मिक बाढ़ीपछि नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरेका छन्। त्यसै गरी संचालक समिति सदस्यहरूको प्रतिनिधित्व गर्ने दक्षिण अमेरिकी तथा क्यारेबियन मुलुकहरूको समूहले भोटेकोशी बाढ़ीपछि नेपालले गरेको आकस्मिक अनुरोधमा तत्काल निर्णय लिन पनि कोषलाई आग्रह गरेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोशी बाढ़ीले निम्ताएको विपत्तिमा सरकारको भूमिकालाई सत्ता राजनीतिको दृष्टिकोणबाट हेर्न नहुने बताएका छन्। बाढ़ीको पहिलो दिनदेखि नै सरकारले राज्यका सबै संयन्त्रलाई परिचालन गरेर उद्धार र राहत लगायत काम गरिरहेको उनको भनाइ छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले भने
4: यो विपत्तिमा सरकारको भूमिकालाई पनि सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिन। विपत्तिका शुरूकै घण्टामा सरकारले आफ्नो सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार उपचार र राहतको काम शुरू गरेको थियो। हजारौं सुरक्षाकर्मीहरू तत्काल प्रभावित क्षेत्रमा खटिए। तथ्य सहित भन्न सकिन्छ हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो। घाइतेहरूको उद्धार र उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्नका लागि सरकारको तत्परतामा म प्रश्न गर्ने ठाउँ देख्दिन।
3: रासपा सभापति लामिछानेले बाढ़ीबाट प्रभावित नागरिकले गरेका प्रश्न र टिप्पणीलाई अन्यथा लिन नमिल्ने बताए। विपदबाट प्रभावितको आवश्यकता पूरा गर्नु आफूहरूको दायित्व भएको भन्दै उनले भने
4: सरकारका संयन्त्र र नेतृत्व पंक्ति र पार्टी सदस्यहरूलाई यही रोस्ट्रमबाट स्मरण गराउन चाहन्छु।

0: बताएका छन्। उनले भने
1: भदौ दशको विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौ, हुनु हुँदैन। ती त जलवायु अन्यायका पीड़ित हुन्। आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ। जलवायु संकटको असमान भारका कारण समाप्त भएका र फेरि पनि समाप्त हुन सक्ने जीवनहरूमाथि हामीले केवल शोक मनाएर अब पुग्दैन। हजारौं मानिसको यो अन्यायपूर्ण बलिदानलाई अब सामान्य श्रद्धाञ्जलीमा सीमित गरिरहन सकिँदैन। हामीले संकल्प गर्नैपर्छ, यो शहादतलाई न्यायको औजार बनाएर हामीले जलवायु न्यायको ढोका ढकढक्याउनेछौं।
2: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढ़ी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क यातायात सञ्चालन सहित पुननिर्माण र पुनस्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले भौगोलिक विकटतालाई ख्याल गरी सड़क यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलीब्रिज सहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन समेत सुझाव दिएका छन्। राष्ट्रपति पौडेलले परराष्ट्र मन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा छुट्टा छुट्टै छलफल गरी सड़क यातायात सञ्चालन एवं बाढ़ी पीड़ितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

0: शर्मा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौ र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
2: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
1: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 मा सम्पर्क गरौ।
2: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: ब्रेकपछि कान्तिपुर डायरीमा कान्तिपुर सविस्तारको पालो। भोटेकोसी बाढ़ीपछि बेपत्ता व्यक्ति तथा पहिचान नखुलेका शवको खोजी र शनाखतका लागि एआईमा आधारित फेस ट्याग प्रविधि प्रयोग गर्न शुरू गरिएको छ। यो आधुनिक प्रविधिले तस्विर तथा भिडियोबाट अनुहारका विशेषता विश्लेषण गरी संकलन भएका शवको पहिचान गर्न सहयोग गरिरहेको छ, जसलाई परिवार र सम्बन्धित निकायले थप पुष्टि गरेपछि अन्तिम संस्कारका लागि परिवारलाई हस्तान्तरण गर्ने सरकारको योजना छ। डीएनए परीक्षण अन्तिम वैज्ञानिक प्रमाण भए पनि लामो समय लाग्ने भएकाले फेस तत्काल खोजीमा उपयोगी हुने अपेक्षा गरिएको छ। थप विवरण सहित कान्तिपुर कर्मी सजना बरालले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
1: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको शनाखतका लागि कम्प्युटर भिजन र डिप लर्निङ प्रविधिमा आधारित डिजिटल प्रणाली फेसट्याग प्रयोग गर्न थालिएको छ। तस्विर वा भिडियोमा मानिसका अनुहार पहिचान गरी सही व्यक्तिसँग जोड्ने यो आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले हजारौं शव मध्येबाट सम्भावित पाँच वा दशवटा विकल्प देखाउन र त्यसपछि परिवारका सदस्य आफैले हेरेर पहिचान गर्नुपर्ने यसमा संलग्नहरू बताउँछन्। यसले गर्दा आफन्तहरू भत्तारिनुपर्ने बाध्यता हट्नेछ। अमेरिकाको ह्युस्टनमा रहेको नाउ टीआर किटका संस्थापक समीर पन्थीले कान्तिपुरसँग भने प्रविधिको प्रयोग गरेर सम्भावित म्याच पहिल्याउन र त्यो विवरण आधिकारिक रूपमा प्रमाणीकरणका लागि नेपाल प्रहरी वा सरकारी निकायलाई सुम्पने गरी हामीले सघाउन खोजिरहेका हौं। मानिसै जीवित हुँदा आँखा खुल्ला हुने भएकाले यो प्रविधिले 99%सम्मको एक्युरेसीमा म्याच गर्ने भए पनि दिवंगतका हकमा अनुहार सुनिने, चोटपटक लाग्ने र आँखा चिम्लिएको हुने भएकाले एक्युरेसी थ्रेसहोल्ड कम गरिएको पन्थीले बताए। विगत तीन दशकदेखि अमेरिकामा रहँदै आएका सूचना प्रविधि व्यवसायी पन्थीले आफ्ना कलेजका पुराना साथी विजय जना देशीकन्द र इलाङ्गो मीनाक्षी सुन्दरमले भारतमा विकास गरेको फेसट्यागर नामक फेसियल

0: गरिजन प्रविधिलाई बाढ़ीपछि सब शनाखत प्रयोजनका लागि सञ्चालन गरिरहेका छन्। उनीहरूले नेपालकै लागि भनी खोजी .fest.ar.com पोर्टल बनाएका छन्। यसले फेस रिकग्निसन अर्थात अनुहार पहिचान प्रविधिको प्रयोग गरी हराएका व्यक्तिको तस्विर डेटाबेसमा भएका अन्य तस्विरसँग जुटाएर खोज्न मदत गर्दछ। त्यसका लागि बेपत्ता भएका व्यक्तिको नाम, उमेर, लिंग, अन्तिम पटक देखेको स्थान, विशेष चिनारी र उनको एउटा स्पष्ट देखिने फोटो फारममा भरेर अपलोड गर्नुपर्छ। फेस्टट्याकको प्रणालीमा हालसम्म करिब 500 जना बेपत्ताको विवरण दर्ता भइसकेको पन्थीले कान्तिपुरलाई बताए। फेस्टट्याकबाट हामीले 90 भन्दा कम शवहरूको पहिचान गर्न सकेका छौं। उनले भने पहिचान भएका शवहरू सम्बन्धित परिवारले बुझिसक्नु भएको छ। भदौ 10 को बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या ठूलो भए पनि उनीहरूको पहिचान गर्ने काम सुस्त र जटिल बनेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार बाढ़ी प्रभावित क्षेत्रहरूबाट हालसम्म कुल 1358 जनाको शव तथा मानव अंग फेला परेका छन्। त्यसमध्ये 498 वटा आंशिक मानव अंग छन्। कुल शव मध्ये हालसम्म 102 जनाको मात्रै पहिचान खुलेर परिवारलाई बुझाउन सकिएको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले बताए। बाँकी 1256 जनाको शव तथा आंशिक अंगको शनाखत हुन बाँकी नै छ। प्रहरीले आफ्नो वेबसाइटमा सब डोमेन नै बनाएर भटेकोशी बाढीसँग सम्बन्धित पहिचान नखुलेका शवको विवरण व्यवस्थापन र सार्वजनिक गरेको छ। शवहरू सर्न थालेपछि महामारी र दुर्गन्ध फैलिने जोखिमका कारण भदौ 13 चितवनमा 335 वटा शवलाई अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्ड अनुसार देवघाट क्षेत्रको जंगलमा जमिन मुनि संकेत नम्बर राखेर व्यवस्थापन गरिएको थियो। भविष्यमा डीएनए म्याच भएमा उत्खनन गरी बुझाउन सकिने गरी शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। प्रहरीले हालसम्म कुल 2570 वटा डीएनए नमूना संकलन गरी डीएनए परीक्षण गरिरहेको भए पनि यो प्रक्रिया निकै लामो र हप्ता समय लाग्ने खालको छ। मृतकबाट 1280 र आफन्तबाट 1290 वटा नमूना संकलन भएका छन्। विदेशबाट पनि डीएनए प्रोफाइल नेपाल प्रहरीले उपलब्ध गराएको इमेलमा आइरहेका छन्। भारत, चीन, सिंगापुर र कोरियाका फोरेन्सिक विज्ञ टोलीले यस काममा नेपाली टोलीलाई सहयोग गरिरहेका छन्। डीएनए परीक्षणको यो लामो र जटिल प्रतीक्षाको समयमा तत्कालै सम्भावित पहिचान खोज्न फेस्ट्याक प्रविधि उपयोगी हुने पन्थीको दावी छ। खोजीकर्ताले पोर्टलमा आफ्नो नाम, बेपत्ता व्यक्तिसँगको नाता र फोन नम्बर राख्नुपर्ने, तस्विर म्याच भएमा सम्पर्क गर्न भन्दै यस्तो विवरण मागिएको छ। प्रणालीमा अपलोड भएका फोटोलाई फेस्ट्याग आरले प्रहरीको पोर्टल र अन्यत्र फेला परेका भोटेकोशी बाढीमा पहिचान नखुलेका शवको डेटाबेससँग जोडेर एआईको सहयोगमा अनुहारका रेखा, बनोट, आकृति, आँखा, नाक, मुख र चिउडोको मुख्य बिन्दुलाई सूक्ष्म रूपमा विश्लेषण गरी डीप लर्निङ मोडल मार्फत पहिचान गर्दछ। यस अभियानमा नेपालबाट प्राविधिक समन्वय गरिरहेका सुशील सिंहका अनुसार खोजी पोर्टलमा अपलोड गरिएका तस्विर, सामाजिक सञ्जाल र इन्टरनेटमा रहेका बेपत्ताका तस्विर र प्रहरीले सार्वजनिक गरेका सीमित शवका तस्विरलाई प्रणालीमा राखेर हेर्ने काम भइरहेको छ। यस्ता प्रविधिको प्रयोग गर्दा व्यक्तिको गोपनीयता र डेटा सुरक्षामाथि प्रश्न उठ्ने भएकाले यसमा आफूहरू गम्भीर रहेको सिंह र पन्थीले बताए। फेस्ट्याग आरका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत विजय जना देशिकनले लिङ्कडिन प्रोफाइलमा नेपालमा बाढ़ीका कारण बेपत्ता भएका मानिसको खोजी कार्यमा सहयोग पुर्याउन फेस्ट्याग प्रविधिको प्रयोग शुरू गरिएको उल्लेख गरेका छन्। नेपाली प्रविधि क्षेत्रकी अगुवा तथा किम्बो टेकी प्रमुख कार्भिका थापा यस किसिमको प्रविधिको प्रयोगलाई महत्वपूर्ण ठान्छन्। उनका अनुसार रिबिल्डिङ नेपाल समूह मार्फत पनि हराएका मानिसको खोजीमा परिवारलाई सघाउने काम भइरहेको छ। थापाको टोलीले भने बाढ़ीमा परेर बिग्रिएका शवका अंगलाई एआईको प्रयोगद्वारा डिजिटल रूपमा पुननिर्माण गरी पुरानो तस्विरसँग म्याच गराउने एउटा प्रोटोटाइप तयार पारिएको थियो। प्रविधिको यस्तो सम्भावनालाई स्वीकार गरे पनि नेपाल प्रहरीले आफ्नो व्यावहारिक र कानूनी बाध्यतालाई ध्यानमा राख्नुपर्ने स्पष्ट पारे छ। प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता काफ्लेका अनुसार भोटेकोशी बाढ़ीमा फेला परेका कतिपय शव डीएनए परीक्षण बाहेक अन्य विधिले पहिचान गर्न सजिलो छैन। काफ्लेले यस्तो अवस्थामा प्रविधि पनि अलमलमा पर्न सक्ने र अन्तिम वैज्ञानिक पुष्टि डीएनए परीक्षण नै हुने बताए।
1: प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार भोटेकोशी बाढ़ीबाट हालसम्म 1367 जनाको शव फेला परिसकेको छ। जसमध्ये 102 जनाको मात्र पहिचान खुलेको छ। यसअघि बिहिबार संसदमा बाढ़ीबारे जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवन, नवलपरासी पूर्व र पश्चिम तथा भारतमा गरी 1114 शव फेला परेको र 95 को शनाखत भइसकेको जानकारी दिएका थिए। खोजी जारी रहेसँगै शव फेला पर्ने र पहिचान खुल्ने संख्या दुवै बढ़दै गएको देखिन्छ। हजारौं परिवारजन अहिले डीएनए परीक्षणको नतिजाको पर्खाईमा छन्। तर यसका लागि समेत लामो समय लाग्ने देखिन्छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। सामान्य अवस्थामा यी दुवैले वर्षभरिमा 1,000 नमूना पनि जाँच्दैनथे। भुटेकोसी बाढ़ेपछि एकै पटक 2,000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। परिवारका सदस्यको नमूना काठमाडौँमा नेपाल प्रहरी अस्पताल र राजधानी बाहिर जिल्ला प्रहरी कार्यालयको समन्वयमा संकलन भइरहेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मात्रै शव र परिवारका सदस्य समेत गरी 530 जनाको नमूना आइसकेको त्यहाँका वरिष्ठ वैज्ञानिक अधिकृत मुकुल प्रधानले जानकारी दिए। प्रयोगशालाका पूर्व प्रमुख समेत रहेका डीएनए विज्ञ डाक्टर जीवन रिजाल दुवै प्रयोगशालामा विज्ञको संख्या एकदमै न्यून रहेको बताउँछन्। यता नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पनि शव र परिवारका गरी 2,000 भन्दा बढ़ी नमूना पुगिसकेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार आइतबार अपरान्हसम्म शव र आंशिक अंगबाट 1,181 र आफन्तबाट 1,186 नमूना आएका छन्। त्यसै प्रयोगशाला प्रमुख एसएसपी योगबहादुर पालका अनुसार अहिलेको चापमा भारतबाट 19 र चीनबाट 4 डीएनए विज्ञ आएर सघाइरहेका छन्। कोरियाको 44 सदस्यीय विपद प्रतिकारीय टोलीले पनि सहयोग गरिरहेको छ। सिंगापुर र जापानबाट पनि थप विज्ञ पठाउने प्रस्ताव आइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।
2: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्तालाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन नेपाल आयल निगम र ग्यास उद्योगीलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन्। मन्त्री यादवले काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास उपलब्ध नभए अर्को कम्पनीको सिलिण्डर उही मूल्यमा साट्न सकिने व्यवस्था गर्न समेत निर्देशन दिएकी छिन्। यता कृष्ण भीरको पहिरोपछि मुख्य राजमार्ग बन्द हुँदा ग्यासको आपूर्ति प्रणालीमा दबाव परेको व्यवसायीहरूले बताउँदै आएका छन्। काठमाडौँ जोड्ने मुख्य मार्ग अवरूद्ध भएपछि निगमले तराईका विभिन्न जिल्लामा रहेका ग्यास उद्योगमा काठमाडौँ धादिङ र काभ्रेका उद्योगका सिलिण्डर रिफिल गराएर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था गरेको छ। उद्योग आफैले रिफिल गरेर ग्यास आपूर्ति गरिरहेको जनाएका छन्। अभावमा भौतारिरहेका उपभोक्ता र सरकारी तथ्याङ्क बीच भने विरोधाभास देखिन्छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा पहिरो गएर मुख्य सड़क अवरूद्ध भएपछि पनि वैकल्पिक बाटोबाट ग्यास काठमाडौँ ल्याइएको नेपाल आय निगमको भनाइ छ। 18 भदौदेखि 20 मात्रै 87,000 सिलिण्डर काठमाडौँ भित्रिएको निगमको तथ्याङ्क छ। अहिले पनि दिनको 35 देखि 40 ग्यास काठमाडौँ भित्रिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताएका छन्। निगमले ठूलो परिमाणमा ग्यास ल्याएको तथ्याङ्क देखाएको छ। उद्योगीहरू सड़क र ढुवानीको समस्या देखाइरहेका छन्। डिलरहरू उद्योगबाट पर्याप्त ग्यास नपाएको गुनासो गरिरहेका छन्। उपभोक्ता भने डिपोमा पुग्दा ग्यास छैन भने जवाफ पाइरहेका छन्। त्यसमाथि बजारमा ग्यास लुकाइएको पहुँचका आधारमा बिक्री गरिएको गुनासो पनि बढ़िरहेको छ। कतिपय ठाउँमा बढ़ी रकम असुलिएको गुनासो छ र उद्योगीहरूले ग्यास नल्याएको लुकाएको भन्दै उपभोक्ताहरूले गुनासो गरिरहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले भने ग्यास अभावमा उद्योगीलाई नै जवाफदेही बनाउनुपर्ने बताएकी छन्। हिजो संसद अन्तर्गत उद्योग समितिको बैठकमा उनले नेपालमा 58 ग्यास उद्योगलाई लाइसेन्स दिएको भए पनि काठमाडौँको माग अनुसार आपूर्ति नभएको आरोप लगाएकी छन्। प्रत्येक उद्योगले दिनको 3,000 सिलिण्डर काठमाडौँ पठाइदिए अहिलेको अवस्था नआउने उनको भनाइ छ। काठमाडौँका लागि पठाइएको भनेको ठूलो परिमाणको ग्यास उपभोक्तासम्म नपुगेको मन्त्री यादवको दावी छ। 19 भदौमा 45,000 सिलिण्डर काठमाडौँका लागि पठाइएको भने पनि 19 देखि 20 मात्रै आइपुगेको र अर्को दिन 48,000 सिलिण्डर काठमाडौँका लागि हिँडेको भनिए पनि 19,000 भन्दा बढ़ी नभएको नआएको उनको भनाइ छ। कहाँ गयो त्यो सिलिण्डर कसलाई केही थाहा छैन उनले भनिन्। मन्त्रीको यस्तो दावीप्रति उद्योगीहरूले पनि आपत्ति जनाएका छन्। मन्त्री आवेगमा आएर अभिव्यक्ति दिएको मनोज र लियो ग्यासका संचालक कृष्ण भक्त श्रेष्ठले बताए, अहिले हामी आफैले ग्यास आपूर्ति गरिरहेका छौ, आए जति बिक्री गरिरहेका छौ। उनले भने मन्त्रीजीले कुन तरिकाले भन्नुभयो बुझ्न सकेका छैनौ। उपभोक्ताले ग्यास नपाएको गुनासो बढ़ेपछि नेपाल आयल निगमले उपत्यकामा वितरणको निगरानी गर्न कमान्ड पोस्ट गठन गरेको छ। काठमाडौँ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयोजनमा जिल्ला प्रशासन निगम ग्यास उद्योग र प्रहरीको संयुक्त सहभागितामा अनुगमन गर्ने व्यवस्था गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
1: स सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा विरूद्धको महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा नेतृत्वको संवैधानिक इजलासले यस सम्बन्धी चारवटा रिट खारेज हुने फैसला सुनाएको हो। फैसलाको पूर्ण पाठ भने सार्वजनिक हुन बाँकी छ। इजलासले अधिवक्ता त्रिलोक बहादुर चन्द, पुण्य प्रसाद खतिवड़ा, पूर्णमान साके र कीर्तनाथ शर्माको रिट समग्रमा खारेज हुने फैसला सुनाएको हो। संवैधानिक इजलासले संसद सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध परेको रिट खारेज गरेसँगै राणाले महाअभियोगको अभियोगबाट सफाई पाएका छन्।
2: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष अधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्ता दिएपछि आफूहरूको आधा जीत भइसकेको दावी गरेका छन्। गत साउन 21 सर्वोच्चले वैशाख 4 गरेको फैसलामाथि पुनरावलोकनका लागि निस्ता दिएको उल्लेख गर्दै देउवाले जतिसुकै षड्यन्त्र भए पनि अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका हुन्। भक्तपुर कंग्रेसले बीपी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा देउवाले विशेष अधिवेशन सम्बन्धी विवादमा आफूहरू कुनै हालतमा पनि नहट्ने बताएका छन्। कान्तिपुर डायरीमा पुनः ब्रेक पालौं।

0: बाढ़ी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय संचार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। मिति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस्, जस्ता सन्देश प्रति विशेष सतर्क रहौ।
1: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौ अनि मात्र शेयर गरौ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553।
8: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-66। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
4: खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98-55-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीर्थरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98 36 96 40 00
6: र 98 19 32 76 75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147। ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0-29-41-00-84 र 98-40-45-827।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98-615-39-444
5: र 0-29-590-155।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0-29-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, शङ्खुवा सभा।
9: के त
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
2: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39444
5: र 0295901155।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
8: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
7: सम्पर्क 0291404084 र 98040458827।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
10: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
10: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
11: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
12: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
11: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
12: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
11: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
12: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
11: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
12: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
11: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
12: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
11: थप जानकारीको लागि 0295672061,
12: 0295703315
11: र 98520607
12: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
14: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98520555768।
16: साथै 98520557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा आयो।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906002062।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: थातबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी संखुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 9843447262,
4: 9010555580
5: र व्हाट्सएप नम्बर 9852286646।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैटा नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557668।
9: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

वादी बने यसरी मैले के भने भने कति समाज शास्त्रमा के लेखेको रहेछ, हामी त अध्ययन गर्छौ नि त, हरेक दिन केही न केही शास्त्र पढिरहेका हुन्छौ नि त, कहिलेकाहीँ कुस्वभाव हो, तीर्थ गइयो है, साइली अमलामा सुनको औठी लागेको छ भने त्यसले पनि काम गर्दो रहेछ, त्यो पनि भएन, साइली अमलामा कम्तीमा तामा अथवा चाँदी लगाए पनि त्यसले काम गर्छ भनेर देखाएको छ है। अब यो काम गर्छ भन्नुको अर्थमा कुश प्रयोग गर्न छोड्नु भनेको होइन, फेरि त्यो नभएको र हुन नसक्ने अवस्थामा, तर हाम्रो नेपालमा यो लागू नहुन सक्छ, किनकि हाम्रो घरबारीमा कुश हुन्छ, हाम्रो गाउँघरमा हाम्रो जंगलमा कुश हुन्छ, कुश भएको ठाउँमा प्रयोग गर्नु पर्यो नि, फेरि अल्झी गर्न चाहिँ भएन, हुँदै नभएको ठाउँमा सुनले पनि गर्न मिल्छ। अब हामी आज हामी औँसी निसी बार्ने औँसी छ, भोलि हलो बार्ने औँसी छ, मलाई धेरैले हिजो फोन गर्नु भएर मैले हिजो राति नै फेसबुकमा पोस्ट गरिदिएको थिएँ यो निसी बार्ने र श्राद्ध गर्ने हिजो के अरे मतलब अब आज यो 25 गतेको दिन, भोलि 26 गते चाहिँ बाबाको मुख हेर्ने दिन अथवा कुश औँसी कुश उखल्ने दिन अथवा अब हाम्रो भाषामा काट्ने पनि भन्छौँ, त्यसलाई सुधार्ने होइन घरमा ल्याउने है। श्रद्धया दियते हुयते क्रियते तत् श्राद्धम भन्छ क्या, भोलि बुबाको मुख हेर्ने दिन श्रद्धापूर्वक दिएको अथवा श्रद्धापूर्वक गर्ने कार्यलाई श्राद्ध भनिन्छ, यो श्राद्ध आज गर्ने, तर आज श्राद्ध गरेर भोलि चाहिँ फेरि तिथि सूर्य उदयमा भएकाले पितृ सम्मान गर्ने दिन चाहिँ भोलि हो है। हामी सर्वदेवमय माता सर्वदेव के अरे सर्वतीर्थमयी माता सर्वदेवमय पिता मातरम पितरम तस्मात् सर्वयत्नेन सम्पूज के छ श्लोक पनि बिर्सन थालिस क्या, हामीले त धेरै पहिले पढेको 12-15 वर्ष पहिले पढेको श्लोकहरू, अब त्यो कता कता कहाँ कहाँ के पढ्यो है। सर्वतीर्थमयी माता सबै तीर्थको स्वरूप माता हुन्, सर्वदेवमय पिता मातरम पितरम तस्मात् सर्वयत्नेन पूजयेत, यो ब्रह्म वैवर्त पुराण जस्तो लाग्छ मलाई, सृष्टिखण्डको सायद 14-15 अध्यायमा होला यो श्लोकहरू, हामीले उबेला पढ्दाखेरि अब त्यो बेला धेरै 18 पुराणलाई अगाडि राखेर हरेक पुराणको श्लोक श्लोक पढ्नु पर्थ्यो, अब त सबै कुरा बिर्सिसकियो है। अब तर वास्तवमा यो तपाईँलाई मैले भन्छु, जति पढे पनि अन्तिममा त्यो भगवान बिर्सियो भने काम लाग्दो रहेनछ क्या, फेरि समय चाहिँ यहाँ रहेछ, त्यही भएर दिनदिनै पढ्नु चाहिँ पर्दो रहेछ। हामीले कहिलेकाहीँ पढ्नै भ्याइँदैन, कहिलेकाहीँ बिर्सिन्छ, कहिले अब 18 पुराण एकैचोटि राख्न पनि सम्भव नहुने, विद्यार्थी कार्य जस्तो होइन, कोठाभरि जुन बुक ऊ हुन्थे पुस्तकहरू हुन्थे, कहीँ भागवत छ, कहीँ देवी भागवत छ, कहीँ शिव पुराण छ, कहीँ चाहिँ वायु पुराण छ, कहीँ चाहिँ विष्णु पुराण छ, कहीँ चाहिँ ब्रह्म वैवेद पुराण छ, कहीँ चाहिँ स्कन्द पुराण छ, यति धेरै कोठाभरि वरिपरि पुस्तकै मात्रै हुन्थ्यो पुरै, अनि कुन पढ्न मलाई ट्याक ट्याक ट्याक पढ्दो ठाउँ ठाउँमा गएर, अनि एक एउटा श्लोक पढ्दै गयो, एक एउटा अध्याय पढ्दै गयो, अनि त्यसरी हामीले पढ्थ्यौँ त्यो बेला, त्यसरी हामीले कहिलेकाहीँ श्लोकहरू बिर्सिन्छौँ। कसरी हुन्छ म छोटकरीमा भन्छु, अब तपाईँहरू आजको दिनमा पितृको श्राद्ध गर्नु छ भने श्राद्ध गर्नुहोस्, अथवा अब यो निसी बार्ने कुरामा धेरैले पहिलोचोटि यो सुनेको छु भन्नुहुन्छ, निसी भन्ने अर्थको अर्थ शब्दको अर्थ हुन्छ रात्रि, रात्रिमा भोजन बार्नु हो क्या, जो श्राद्ध गर्नुहुन्छ आमा हुनुहुन्न अथवा बाबा हुनुहुन्न अथवा आमा बाबा दुइटै हुनुहुन्न भने पनि आज रात्रिको दिनमा भोजन अन्न गर्नु, सूर्य अस्त भन्दा पहिले नै भोजन गर्नु, सकभर आज एक छाक मात्रै खानु होइन, आज बिहान भोजन खानु, आज फेरि शुद्ध भोजन खानु, जस्तै सातुहरू खान हुँदैन आज, किनकि सातुमा भटमासहरू हुन्छ, आज औँसी बार्ने दिन हो नि, भोलि पनि औँसी छ सानलाई, तर आज र भोलि दुई दिनै बार्नुपर्छ, आज विशेष गरी निसी बार्ने दिनमा चाहिँ भटमास खानुहुन्न, भान्टा खानुहुन्न, मुसुरो खानुहुन्न होइन, अब सक्ने त काउली बन्दा खान हुँदैन, धेरै छन् नि बार्ने कुराहरू, त्यसरी तपाईँहरूले पनि बार्दै बार्दै अगाडि जानुभयो भने तपाईँहरूलाई पनि धर्म कर्ममा साथ मिल्छ, तपाईँहरूको पनि उन्नति हुन्छ। आज छोटकरीमा भने केही कमेन्टहरू थियो कि है, मैले आज कमेन्ट हेरिनँ, म केही कमेन्टहरू भएदेखि म कमेन्टहरू भर्खरै हेरिहाल्छु। अर्को कुरा भन्छु, तपाईँले फेसबुक चलाउँदै हुनुहुन्छ भने हामीले फेसबुकमा लेखेका छौँ, त्यसलाई पनि सेयर गर्दै अरूलाई पनि जानकारी दिनुहोला, आफूले मात्र जानकारी

0: पाएर भएन, विद्या भनेको अरूलाई पनि जानकारी दिने माध्यम हुनुपर्छ है भन्छु म चाहिँ। यतिखेर कमेन्ट हेरिहाल्छु, कमेन्टमा कमेन्ट आएको रहेछ एउटा, जय जय श्रीमन नारायण गुरुदेव, म दुर्गा रण पहिले भोजपुरबाट रेडियो ज्योतिष दर्पण सुनिरहेको छु। जिज्ञासा, सुतक परेकोले श्राद्ध र दैनिकी गर्दै आएको पूजा के गर्नु, जानकारीका लागि अनुरोध छ राधे राधे। अब सुतकमा त रोक्नु पर्यो नि, सुतकमा त श्राद्ध पर्यो भने सुतकान्ते मृतकान्ते भन्छ, सुतकको अन्त्यमा गएर अथवा सुतकान्ते मृतकान्ते, मृत्यु भएको पनि अन्त्यमा गएर सुतकको पनि अन्त्यमा गएर भन्छ शास्त्रले। दैनिकी पूजामा त दियो साँझबत्ती तुलसीको मठमा बालिदिनु होइन, अब त्यो जल फेर्नेदेखि लिएर सबै कुराहरू चाहिँ तपाईँले पछि सुतकमा गहुँत खाइसकेपछि भन्छन् होइन, एघारौं दिनमा बिहान उठ्ने गहुँतहरू खाने, अनिखेर चाहिँ अब चाँडै श्राद्ध के अरे उता नारायणहरू भयो भने त्यही दिन आफूले स्नान गरेर शालग्रामलाई स्नान गराउने, दियोबत्ती पूजा सबै गर्न पाइयो, नभएदेखि उता ढिलो भयो भने भोलिपल्टदेखि गर्ने है। तर सुतक पर भन्दाखेरि जे पाते खान चाहिँ हुँदैन है दुर्गाजी, भनेको पूजा गर्न भएन, श्राद्ध पनि छैन भन्न भएन, फेरि त्यसरी गर्नुहोला यति भने। अब भोलि सुतक परेको घरमा र जुठो परेको घरमा चाहिँ अब औँसीको दिनमा कुश राख्नाले नमिल्ने होला, तपाईँले ब्राह्मणलाई सिधारो दिन मिल्दैन होइन, तर पनि कुश चाहिँ ल्याएर तपाईँले घरमा सिउर्दा फरक चाहिँ पर्दैन है, फेरि त्यसो गर्नुहोला। कार्यक्रममा म यति कुराको जानकारी गराएँ। अर्को कुरा छ, जय श्री राधे गुरुदेव, म आज पनि सुन्दैछु कार्यक्रम ज्योतिष दर्पण, कालीगढ जिल्ला पचाल झरना गाउँपालिका 9 तिखार्तीबाट जय श्री राधे भन्नुभएको छ, धन्यवाद छ। कार्यक्रम सुनिदिनुहुन्छ र हामीलाई एउटा यति धेरै मेहनतको साथमा उपस्थित हुन मन लाग्छ, हामी हरेक दिन कहिलेकाहीँ यति धेरै व्यस्त हुन्छ, कार्यक्रम नचलाउन पाए पनि हुन्छ जस्तो लाग्छ, फेरि यसो सोच्यो यति धेरै भक्तहरूको चाप छ, लाखौं भक्तहरूको चाप, यो एक दिन कार्यक्रम प्रसारण भएन भने यति धेरै फोन आउँछ, आजभोलि भोजपुरबाट यति धेरै फोन आउन थालेको छ, जाजरकोटबाट यति धेरै फोन आउन थालेको छ, कार्यक्रममा के भइरहेको छ हामीले सुन्न पाएनौं, धेरैको गुनासो छ, मैले सबैलाई भन्ने गरेका छु। सनातन रेडियो नेटवर्क जिन्दाबाद, सनातन रेडियो नेटवर्कमा तपाईँहरू गएर सम्पर्क गर्नु। आज मलाई अघि एकैछिन प्राविधिक समस्या आएको थियो, लगभग 100 म्यासेज आइसकेका छ फेसबुकमा, पत्याउनु न तपाईँहरू, 100 एसएमएस आयो आज कार्यक्रम किन बिग्रियो भनेर, यति धेरै म्यासेज आउँछ नि, अनि म त तपाईँहरूको माया, तपाईँको सद्भाव, तपाईँको साथले गर्दा कार्यक्रम छोड्न कहिल्यै मन लाग्दैन, जतिसुकै बिरामी भए पनि हामी कार्यक्रमलाई चाहिँ एकदमै धेरै साथ दिन्छौं, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। यति धेरै कुराहरू जानकारी गराए है, केही मनमा लागेका कुराहरू छन् भने हामीलाई तपाईँ दिउँसो पनि फोन गर्न सक्नुहुन्छ र निर्धक्क भएर यो तपाईँले प्रश्नहरू पनि राख्न सक्नुहुन्छ भन्दै, आजको लागि कार्यक्रम ज्योतिष दर्पणमा कोही जिज्ञासु हुनुहुन्छ म कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ?
1: म सर्लाहीबाट सुशील राय यादव बोलेको।
0: सर्लाहीबाट, सर्लाहीको कुन ठाउँमा हुनुहुन्छ सुशीलजी?
1: सर्लाहीको अहिले चाहिँ अहिले वर्तमानमा अहिले बागमती नगरपालिका शंकरपुरमा बसिरहेछु, पहिला जन्मस्थान भएको ठाउँ चाहिँ विष्णु गाउँपालिका 8 बत्रौल।
0: ए, अनि कुन रेडियोबाट कार्यक्रम ज्योतिष दर्पण सुन्नुहुन्छ?
1: हजुर, रेडियो निगरानी।
0: निगरानीमा दैनिक रूपमा सुन्नुहुन्छ?
1: हजुर, दैनिक सुन्नुहुन्छ।
0: अहिले अहिले साल महिना कतै समय भनिदिनु त?
1: साल 2058 सालको जन्म भएको छ, भदौ 25 गते, यो नागरिकताको अनुसार।
0: नागरिकताको अनुसार भएन भने तपाईँ जन्मेको खुद कति हो त्यो हुन्छ, नागरिकतामा राष्ट्रिय प्रतिबन्ध जे होस् उसमा फरक नै पर्दा, जुन समयमा तपाईँ जन्मिनु भयो त्यो भन्नु न, 58 सालमै जन्मिनु भयो?
1: हो हजुर, 58 सालको।
0: कुन महिनामा जन्मिनु?
1: भदौ 25 गते बिहान, सोमबार बिहान 10 बजे जन्म भएको छ मेरो।
0: ठ्याक्कै 10 बजे?
1: हजुर, पूर्व दिशामा।
0: नागरिकताको अनुसार त होइन नि?
1: होइन सर, यही हो मेरो सही सलामत, यही हो।
0: पक्का हो?
1: हो, पक्का हो सर।
0: तपाईँको बार के थियो?
1: सोमबार।
0: राशिको नाम वीरेन्द्र हो?
1: राशिको नाम त थाहा भएन, तर अहिले सुशील हो।
0: तपाईँहरूकोतिर त जुन पण्डितजी आएर हवनहरू गर्नुहुन्न, नारायणहरू गर्नुहुन्न? गर्नुहुन्न है। 58 सालको भदौको 25 गते 10 बजे बिहान, राशिको नाम वीरेन्द्र, वृष राशि हुन्छ, लग्न तुला छ। तुला लग्न भएको मान्छे असाध्य नक्कले हुन्छन् है, प्रेम परेको छ नि?
1: प्रेम परेको छ तर
0: सक्सेस भएको छैन। अहिले तपाईँलाई अनि राहु भन्ने ग्रह छ नि त, 28 वर्ष 10 महिना 21 दिनसम्म राहु भन्ने ग्रह चलेको छ। अहिले तपाईँ बल्ल 25 वर्ष हुनु भएको छ, अब 3 वर्षसम्म राहु छ, पढ्न मन लाग्दैन हो?
1: पढ्न मन त लाग्छ तर अब बाहिर जाने सोच छ।
0: अनि राहु भन्ने ग्रहले तपाईँलाई विदेश जाने काम रोकिदियो भने के गर्ने?
1: आफू त के गर्ने प्रयास गरिरहेछु होइन, अब
0: तर तपाईँको
1: पास भएको इन्टरभ्यूमा अब कम्पनीले 5-6 महिना बितिसक्यो, अब कम्पनीले कुनै रिप्लाई दिँदैन भन्छ, पावरले यसको
0: त्यही हो। सुरु न, तपाईँले केही नगर्नु, तपाईँले केही नगर्नु, राहु भन्ने ग्रहको शान्ति गर्नु, गुरु चण्डल युग र अङ्गारकको शान्ति गर्नु। तपाईँको अष्टम स्थानमा चन्द्रमा पनि गएर बसेको छ। अस्ति यस्तै मान्छेको एउटा धनगढीबाट हामीले शान्ति गरौँ, शान्ति गरेको यस्तो धेरै भएको थियो, आउँछ आउँछ भन्दा नआएको, हामीले गरेको 3 दिनमा सायद ओडिसक्नु भयो अरे है, त्यस्तो खबर आउँछ कहिलेदेखि कि खुसीकै कुराहरू। हजुरले पनि एउटा कवच लगाएर यो ग्रह शान्ति गर्नुहोला, 5-7 ब्राह्मण गुरुहरूलाई राखेर एउटा मन्दिरमा अथवा आफ्नो घरमा जहाँ गर्न मन लाग्छ त्यसरी गराउनु भयो भने तपाईँको काम तुरुन्तै काम बनिहाल्छ, नभएदेखि राहुले रोकिदिन्छ, बिग्रिन्छ कामहरू, धेरै कुरामा अप्ठ्यारो हुन्छ है भोलि, ख्याल गर्नु पनि। अब तपाईँलाई जोसँग प्रेम गर्दै हुनुहुन्छ उसँग बिहा हुँदैन, शादी हुँदैन, बुझ्नुभयो?
1: हजुर बुझ्नुभयो, तर वातावरण अहिले भनिरहेछ कि माघ अति मङ्सिरतिर होइन, अहिले अहिले समय छैन बिहेको, अब मङ्सिरतिर भनिरहेछ उहाँ केटीतर्फको मान्छेहरूले उसको बुबाआमाले। हजुर, अनि देखादेखिले प्रेम होइन सर,
0: के हो त प्रेम भने?
1: भनेको मतलब लभ गरिरहेको छैन उताबाट, अब दुवै मेरो आमा बुबा र उसको आमा बुबासँग मतलब बिचमा बिचमा जे हुन्छ नि बिहे लगाउने र
0: कति वर्ष हो, कति महिनादेखि हजुरले कति महिनादेखि उहाँलाई चिन्दै हुनुहुन्छ
1: यो कार्यक्रम?
0: नै उहाँ तपाईँको जो एउटा केटीसँग बिहे हुन लागेको छ कति महिनादेखि उहाँलाई चिन्नुहुन्छ?
1: भर्खर 2 महिना 1-2 महिना हुन्छ।
0: अनि 2-3 महिनासम्म चाहिँ केटीसँग बोल्नु भनेको प्रेम नपरेको हुन्छ, त्यही त हो नि प्रेम। प्रेम भनेको भागेर विवाह गर्नु प्रेम होइन नि, आफूले बोल्नु कुराकानी गर्नुहुन्छ, तर बिहामा धेरै ठूलो समस्या आउँछ, किनकि गुरु चण्डलयुग पनि परेको छ अनि अङ्गारक युग पनि परेको छ, फेरि सप्तम स्थानको मालिक मंगल हो, मंगल नै राहुको आक्रमणमा छ, एकदम धेरै ध्यान दिएर विवाह गर्नुहोला, दुईजनाको चिनाहरू हेराएर पनि अगाडि बढ्नुहोला, राहुको शान्ति गर्नुहोला, एउटा कवचहरू लाउनुपर्छ, दिउँसो सम्पर्कमा रहनुहोला। अहिले छुट्टिन्छ, कार्यक्रमको अन्तिम भागमा पनि छौँ है।
1: हजुर हजुर
0: हस्, राधे राधे
1: राधे राधे सर। सुन्नुहोस् न सर,
0: हजुर हजुर भन्नु न,
1: के भन्छ, के गर्दा राम्रो हुन्छ होइन, केटीले मलाई खासै चिन्दैन त्यति, म पनि त्यसलाई अलिअलि चिन्छु
0: तर त्यो अब आज हामी कार्यक्रमको अन्तिममा छौँ, मलाई दिउँसो सम्पर्क गरौँ, म तपाईँलाई जानकारी गराउँछु है।
1: हजुर हजुर
0: राधे राधे
1: अनि राधे राधे।
0: हामी कार्यक्रममा थियौँ, अलिकति उहाँसँग कुराकानी गर्न मन हुँदा हुँदै पनि समयले दिँदैन, कहिले काहीँ यस्तै हुन्छ, समयको पाबन्दी छ हामीसँग, समयलाई हामीले दौड़ाउन सकिएन, समयको दौड़ाइपछि सँगसँगै हामी दौड़िनु परेको छ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, हामीले पोहोर परारदेखि तपाईँलाई कुश रोप्नुहोस् आफ्नो गाउँमा अथवा घरमा अथवा बारीमा जहाँ रोपे पनि हुन्छ है भनेका छौँ, शुद्ध ठाउँमा त्यो कुश आज के अरे भोलि बिहान आफैले पनि पूजाहरू गरेर तपाईँहरूले चाहिँ काट्न सक्नुहुन्थ्यो नि त, त्यही भएर कति राम्रो कति पवित्र हुन्थ्यो। आजभोलि गुरुबारहरूको बारेमा धेरै बाहिर हल्ला चर्चाहरू सुन्न पाइन्छ, त्यो सुन्दाखेरि हामीलाई पनि मन कता कता दुखिरहेको हुन्छ, त्यस भएको हुँदा तपाईँहरूले पनि कुश काट्नको लागि अथवा कुश उखलेर ल्याउनको लागि जरासतको कुश आफ्नो घरमा राख्नको लागि गुरुबारलाई अनुरोध गर्नुहोला, तर हिजो उखलेको होइन, आज उखलेको होइन, भोलि 26 गते नै उखलेको भन्नुहोला है, त्यसो भन्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। आदरणीय श्रोतजनहरू, कार्यक्रम ज्योतिष तर्पणको आजको व्यवसायबाट म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आज्ञा लिनुपर्ने बेला भइसकेको छ। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरंगबाट रहनेछ, तबसम्मलाई भने आज्ञा दिनुहोस्, तपाईँको दिन आनन्दमय मंगलमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741 47।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
5: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू:
9: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा:
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, घाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420-50541।
10: This is Radio Sankhuwa Sabha 95.5 MHz.
11: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक अपरान्ह 1 बजे बस्ने भएको छ। यस्तै राष्ट्रिय सभाको बैठक पनि अपरान्ह 1:15 बजे नै बस्ने कार्यक्रम छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फरछोट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष 2080-81 र 81-82 को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। त्रिभुवन राजपथको 9/7 घुम्ती खण्डको सोकट्याङमा गएको पहिरोले आज बिहानदेखि राजमार्ग अवरूद्ध छ। धादिङको थाक्रे गाउँपालिका स्थित सोप्याङ नजिकको सड़कमा माथिबाट पहिरो खसेर बिहानदेखि नै राजमार्ग अवरूद्ध भएको हो। सड़क अवरूद्ध भएका कारण त्रिभुवन राजपथ भएर काठमाडौँतर्फ गइरहेका मालवाहक ट्रक र यात्रुवाहक बस जाममा परेका छन्। गइराति पानी परिरहेकाले माथिबाट पहिरो झरेर त्रिभुवन राजपथ अवरूद्ध भएकाले हेटौडाबाट काठमाडौँतर्फ जान लागेका सयौं मालवाहक ट्रक र यात्रुवाहक बस जाममा परेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए। बाढ़ी तथा पहिरोका कारण विभिन्न राजमार्ग तथा सड़क खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ काभ्रे रसुवा नुवाकोट र धादिङका विभिन्न स्थानमा सड़क अवरूद्ध तथा आंशिक रूपमा सञ्चालनमा आएका छन्। काठमाडौँको चन्द्रागिरी नगरपालिका दुई बिसपानीमा पहिरोका कारण काठमाडौँ धादिङ सड़क एकतर्फी रूपमा सञ्चालनमा छ। काभ्रेको खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा पनि सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालन समयअनुसार व्यवस्थापन गरिएको छ। प्रहरीले 10 टन भन्दा कम क्षमताका मालवाहक सवारीलाई निश्चित समयमा सञ्चालन गर्न दिने र परिस्थिति अनुसार अन्य सवारी समेत सञ्चालन गरिने जनाएको छ। यस्तै रसुवामा बाढ़ीका कारण उत्तर गया गाउँपालिका 5 क्षेत्रमा त्रिशुली मैलुङ स्याप्रुवेशी सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। भोटेकोशी बाढ़ीबाट प्रभावित विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण शुरू गरेको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली खटाएर सर्वेक्षण शुरू गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा बाढ़ी पीड़ित आवास व्यवस्थापन सेन्ट्रल क्लस्टरका प्रमुख इन्जिनियर प्रकाश अर्यालले बाढ़ी पीड़ितलाई तत्काल सुरक्षित आश्रय दिनु र उनीहरूको वास्तविक आवश्यकता पहिचान गर्ने उद्देश्यले सर्वेक्षण शुरू गरिएको जानकारी दिएका छन्। पछिल्लो विवरण अनुसार भोटेकोशी बाढ़ीबाट प्रभावित भएका 3030 जना 37 वटा होल्डिङ सेन्टरमा रहेका छन्। यस्तै बाढ़ीमा परेर मृत्यु भएका मध्ये 1374 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। यस्तै बाढ़ीमा 5132 जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 13646 जनाको उद्धार गरिएको छ। उद्धार कार्यमा 21185 जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
12: रसुवाको भोटेकोशी बाढ़ीले तटीय क्षेत्रमा जोखिम बढ़ाएको छ। नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्।
13: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्। विशेष गरी पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ़ सड़क खण्डमा सतर्क रहनुहोस्।
12: खोज तथा उद्धार, आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 सम्पर्क गर्नुहोस्।
13: सतर्क बनौ, सुरक्षित रहौ।
12: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दियौ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
2: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आज बाढ़ी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन्। बाढ़ी पीड़ितका लागि राहत सामग्री सहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थल मार्ग हुँदै अहिले केही बेरमा उनी नुवाकोट प्रस्थान गर्ने कार्यसूची रहेको छ। बिहान 11 बजे नेपाली कंग्रेस नुवाकोटको पार्टी कार्यालयमा पार्टीका नेता कार्यकर्तासँग बाढ़ीबाट भएको क्षतिबारे जानकारी लिने, त्यसपछि विदुरको ढुंगेमा बाढ़ीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्ने र सो अवलोकन पश्चात देवीघाटमा बाढ़ीले पुर्याएको क्षतिको अवलोकन गरी देउवा आज काठमाडौँ फर्किने कार्यतालिका छ। नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई 19.5 लाख रूपियाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ। प्राधिकरण संचालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्ति बापत 19,78,301 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको हो। प्राधिकरणका संचालक समिति सदस्य अम्सु किरण साईका अनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने मेलम्ची नगरपालिका 10 आम्बोटेमा कार्यरत खोटाङका 25 वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर 15 केबी प्रसारण लाइनको डिक्स पिन बदली गर्ने 2082 चैत 11 गते करेन्ट लागेर विद्युत दुर्घटनामा परि घाइते भएका थिए। उनलाई उपचारका लागि सुषमा कोइराला मेमोरियल अस्पताल लगेको थियो। उपचारमा 9,78,301 रूपियाँ खर्च भएको थियो। नेपाल विद्युत प्राधिकरणको विद्युत क्षतिपूर्ति नियमावली अनुसार 10 लाख रूपियाँ क्षतिपूर्ति र उपचारमा लागेको 9,78,301 रूपियाँ गरी कुल 19,78,301 रूपियाँ उपलब्ध गराउने निर्णय भएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अमेरिकाको मध्यावधि निर्वाचनपछि समाप्त हुने बताएका छन्। उनले तेहरानले अरू युद्ध थाम्न नसक्ने दावी समेत गरेका छन्। राष्ट्रपतिले

0: लवै घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
6: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98422776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
11: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
11: सम्पर्क नम्बर 0295906667 र 98422676।
10: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1 प्रगति टोल,
13: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले।
11: सम्पर्क 98433-47262,
10: 98-10-55-55-85
11: र वाट्सएप नम्बर 98-5-20-28-646।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97-4-38-46-084।
15: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
16: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ म त।
15: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
16: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
15: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
16: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 98-60-96-40-00
10: र 98-19-32-76-75।
17: ओहो लु नमस्कार है सर।
18: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
17: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
18: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
19: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
18: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
19: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
18: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
19: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
18: डिजाइनर सुमन ठटाल, 98-6-15-39-444
19: र 0-29-5-90-155।
20: More style, more design. Total Tailors.
21: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू: 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार समय बिहान 10 बजे देखि 12 बजेसम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार फोन नम्बर 0295752067 मोबाइल नम्बर 9865546460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
0: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
1: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
0: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
22: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
22: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथ आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
22: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
22: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
22: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: थप जानकारीको लागि 0295562061,
22: 0295703615
1: र 9852607177
22: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी शङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमका दाइली।
0: सम्पर्क 0249140084 र 98040485827।
2: खुसीको खबर खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067। मोबाइल नम्बर 98655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
1: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ,
0: साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: सब जानकारीको लागि 0295762061,
4: 0295703315
1: र 98520607177।
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
5: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
9: यु आर लिसनिंग टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि।
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68, 98525557 68।
13: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: उच्चको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रवि टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860964000
5: र 9193376375।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 98-520-160-580 र 98-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
4: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 98-55-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 029590667 र 9842226667।
10: आयो सबको घर घरमा आयो।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sonkhua Sabha, 95.5 MHz.
1: हेरनु विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा। सम्पर्क 9852501177।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 9843447262,
2: 9101555580
9: र व्हाट्सएप नम्बर 9852286646।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029560248।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
3: This is Radio Songkhuwa Sabha 95.5 MHz.
4: इरानसँगको युद्ध अमेरिकाको मध्यावधि निर्वाचनपछि समाप्त हुने राष्ट्रपति ट्रम्पको घोषणा र एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपालद्वारा ओमान सामु 148 रनको सामान्य लक्ष्य पेस।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
8: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय संचार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। नीति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
7: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौं।
8: याद राखौं, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा। समाचार अब विस्तारमा।
9: भारतले भदौ 10 आएको विनाशकारी बाढ़ीपछि जारी उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन नेपालमा मानवीय सहायता सामग्री सहित भारतीय वायुसेनाको 8 उडान पठाएको छ। भारतको विदेश मन्त्रालयका अनुसार बाढ़ीपछि 8 विशेष उडान मार्फत 130 टन भन्दा बढ़ी राहत सामग्री र 54 विशेषज्ञ नेपाल पठाएको छ। उनीहरूले उद्धार, राहत र फरेन्सिक कार्यमा सहयोग गरिरहेका छन्। भारतले अस्थायी आश्रय, कम्बल, सरसफाई सामग्री, सौर्य बत्ती र औषधि सहित उद्धार तथा फरेन्सिक कार्यमा प्रयोग हुने विशेष उपकरण पनि पठाएको जनाएको छ। भारतीय विशेष सुरुङ उद्धार टोलीले नेपाली सेनासंघको समन्वयमा चिलिमे र लाङटाङमा खोजी तथा उद्धार कार्य थालेको थियो। अहिले खोजी कार्य चिलिमेमा कठिन भूगोल, सीमित पहुँच र सुरुङको भिराल अवस्थाका कारण उद्धारमा चुनौती देखिएको भारतीय पक्षले जनाएको छ। भारतीय टोलीले सुरुङमा हातैले खोजी जारी राखेको छ। भारतीय अधिकारीका अनुसार बाटो निर्माणमा उल्लेख्य प्रगति भएको छ र 2-3 दिनभित्र पूरा हुने अपेक्षा गरिएको छ। यसैबीच भारतीय फरेन्सिक टोलीले नेपाली विज्ञ संघको सहकार्यमा काठमाण्डौका 2 प्रयोगशालामा डीएनए नमूना परीक्षण र विश्लेषण गरिरहेको छ। भारतले उपलब्ध गराएका फरेन्सिक उपकरण, डीएनए किट र रिएजेन्टले बाढ़ीमा मृत्यु भएकाहरूको पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। भारतले नेपाललाई उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक सहयोग जारी राख्ने जनाएको छ।
4: भोटेकोसी बाढ़ीका सन्दर्भमा पुनस्थापना तथा दीर्घकालीन विपद व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्ने विषयमा विपक्षी दलहरूबीचको बैठक अहिले शुरू भएको छ। कंग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी भएका छन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले भोटेकोसी बाढ़ीको व्यवस्थापन र पुनस्थापनाका लागि संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो। सो समितिको नेतृत्व स्वयं रवि लामिछानेले गर्ने समझदारी समेत भएको थियो। सर्वदलीय बैठकको निर्णय अनुसार संसदीय समिति गठनका लागि विपक्षी दलहरूबीच साझा धारणा बनाउन नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदामेले छलफलमा बोलाएका हुन्। संसदीय समिति संसदबाट गठन गर्नुपर्ने भएकाले त्यसको प्रक्रिया संरचना र कार्यक्षेत्रबारे समेत बैठकमा छलफल गरिने बताइएको छ। बैठकमा बाढ़ी पीड़ितको उद्धार, राहत र पुनस्थापनासँगै विपद व्यवस्थापनका लागि दीर्घकालीन उपायका बारेमा छलफल हुने बताइएको छ। संसद बैठक शुरू हुनु अघि विपक्षी दलहरूले साझा धारणा बनाउन बैठक बसेको हो।
9: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्दैछ। यस्तै राष्ट्रिय सभाको बैठक पनि 1:15 बस्ने कार्यक्रम छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्च्युट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायकी संस्थाहरूको को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसै गरी बैठकमा सभामुखले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज संयोगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वर्ष 2080-81 र 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नेछन्। राष्ट्रिय सभामा प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
4: त्रिभुवन राजपथको 9-7 घुम्ती खण्डको सोप्याङमा गएको पहिरोले आज बिहानैदेखि राजमार्ग अवरूद्ध भएको छ। धादिङको थाक्रे गाउँपालिका स्थित सोपाङ नजिकको सड़कमाथिबाट पहिरो खसेर बिहानैदेखि राजमार्ग अवरूद्ध भएको हो। सड़क अवरूद्ध भएका कारण त्रिभुवन राजपथ भएर काठमाण्डुतर्फ गइरहेका मालवाहक ट्रक र यात्रुवाहक बस जाममा परेका छन्। गैराति पानी परिरहेकाले माथिबाट पहिरो झरेर त्रिभुवन राजपथ अवरूद्ध भएकाले हेटोडाबाट काठमाण्डुतर्फ जान लागेका सयौं मालवाहक ट्रक र यात्रुवाहक बस जाममा परेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए।
9: बाढ़ी तथा पहिरोका कारण विभिन्न राजमार्ग तथा सड़क खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार काठमाण्डौ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सड़क अवरूद्ध तथा आंशिक रूपमा सञ्चालनमा छन्। काठमाण्डौको चन्द्रागिरी नगरपालिका 2 विस्पानीमा पहिरोका कारण काठमाण्डौ धादिङ सड़क एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। काभ्रेको खुरकोट नेपालथोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा समयअनुसार व्यवस्थापन गरिएको छ। प्रहरीले 10 टन भन्दा कम क्षमताका मालवाहक सवारीलाई निश्चित समयमा सञ्चालन गर्न दिने र परिस्थिति अनुसार अन्य सवारी समेत सञ्चालन गरिने जनाएको छ। रसुवामा बाढ़ीका कारण उत्तर गया गाउँपालिका 5 क्षेत्रमा त्रिशुली मेलुङ साफ्रुबेसी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। त्यस्तै जिल्लाका मुख्य राजमार्ग समेत पूर्ण रूपमा अवरूद्ध रहेको विवरणमा उल्लेख छ। नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा पहिरोका कारण टोखा सहरे सड़क खण्ड प्रभावित भएको छ। सो सड़कमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
4: यसैबीच रसुवाको नौकुण्ड गाउँपालिका 5 स्थित भोरले बजार बागेश्वरी मन्दिर नजिकै हिजो साँझ खसेको पहिरो हटाइएको छ। 0 भोरले पर्स्याङ सडक खण्डको भोरले बजार नजिकै हिजो साँझ 5 बजे खसेको पहिरो आज बिहान 10 बजेदेखि हटाइएको हो। 17 घण्टादेखि सड़कमा रोकिएका सवारी पहिरो हटाइएसँगै गन्तव्यतर्फ लागेका छन्। आज बिहानैदेखि पहिरो पन्छाउन सड़कको दुवैतर्फ डोजर परिचालन गरिएको थियो। नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेसी धुन्से जोड्ने सड़क बाढ़ी पछि अवरूद्ध हुँदा सो सड़क वैकल्पिक बाटोका रूपमा प्रयोग हुँदै आएको छ। पहिरोका कारण काठमाण्डु नुवाकोट हुँदै धुन्से जाने तथा धुन्सेबाट काठमाण्डु फर्कने यात्रुहरू बाटोमै अल्पत्र परेका थिए। राहत सामग्री लिएर रसुवा पुगेका सवारी साधन समेत रोकिएका थिए।
9: पछिल्लो विवरण अनुसार भोटेकोसी बाढ़ीबाट प्रभावित भएका 3030 जना 37 होल्डिङ सेन्टरमा रहेका छन्। यस्तै बाढ़ीमा परेर मृत्यु भएका मध्ये 1374 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। यस्तै बाढ़ीमा 5132 जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 13,646 जनाको उद्धार गरिएको छ। उद्धार कार्यमा 21,185 जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
4: यसैबीच भोटेकोशी बाढ़ीबाट प्रभावित विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण शुरू गरेको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली खटाएर सर्वेक्षण शुरू गरिएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा बाढ़ी पीड़ित आवास व्यवस्थापन सेल्टर क्लस्टरका प्रमुख इन्जिनियर प्रकाश अरियालले बाढ़ी पीड़ितलाई तत्काल सुरक्षित आश्रय दिनु र उनीहरूको वास्तविक आवश्यकता पहिचान गर्ने उद्देश्यले सर्वेक्षण शुरू गरिएको जानकारी दिए। सर्वेक्षणले वास्तविक पीड़ितको पहिचान तथा बाढ़ीबाट विस्थापित भएका परिवारको सही संख्या र उनीहरूको लगत संकलन हुनेछ। बाढ़ी प्रभावित जिल्लामा टोली खटाएर तथ्याङ्क संकलन शुरू भएको जानकारी दिँदै अबको एक हप्ताभित्र सर्वेक्षण सकिने सचिवालयले जनाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: अफरमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: सम्भावित विपदको सामना गर्न आजैदेखि पूर्व तयारी गरौ।
2: मोबाइलमा पर्याप्त ब्यालेन्स र चार्ज राख्नुहोस्। वर्षा र बाढी सम्बन्धी जानकारी टोल फ्री नम्बर 1155 तथा आधिकारिक स्रोतबाट नियमित रूपमा लिनुहोस्। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सुरक्षित राख्नुहोस्।
1: घरमा अन्न, दाल, नुन, तेल, साबुन, औषधि तथा पानी शुद्ध गर्ने सामग्री सुरक्षित र अग्लो ठाउँमा राख्नुहोस्। नागरिकता, लाल पुर्जा, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पानी नपस्ने गरी सुरक्षित राख्नुहोस्।
2: नजिकैको सुरक्षित र अग्लो स्थान पहिचान गरौ। टर्च, डोरी, सिक्की तथा प्राथमिक उपचारका सामग्री तयार राखौ।
1: पूर्व तयारीले नै विपदको जोखिम घटाउँछ। सतर्क बनौ, सुरक्षित रहौ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अमेरिकाको मध्यावधि निर्वाचनपछि समाप्त हुने घोषणा गरेका छन्. उनले तेहरानले अरू युद्ध सामना गर्न नसक्ने समेत दावी गरेका छन्. राष्ट्रपति ट्रम्पले टेक्सासमा आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावको प्रचारका लागि नयाँ समय रेखा जारी गर्दै यस्तो बताएका हुन्. तेहरान अमेरिकी निर्वाचनलाई प्रभाव पार्न व्यग्र रहेको र यसबाट इरान सरकारले फाइदा लिन खोजेको उनको आरोप छ. यद्यपि राष्ट्रपति ट्रम्पले अमेरिका इरानमा बढ़दो तनावका बीच तेलको मूल्यमा उल्लेखनीय गिरावट नआउने स्पष्ट पारेका छन्.
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग. एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपालले ओमानलाई 148 रनको सामान्य लक्ष्य दिएको छ. मलेसियाको बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 148 रनमा अल आउट भयो. नेपालको शुरूआत निकै खराब रह्यो. ओपनर आसिफ शेख 11, देव खनाल 13 रनमा आउट भए. ईशान पाण्डे 1 र कप्तान रोहित पौडेल 3 रनमै पेभिलियन फर्किएपछि 11 ओभर 2 बलमा नेपालले 36 रन मात्रै बनाएको थियो. त्यसपछि बसीर अहमद र दिपेन्द्र सिंह ऐरीले 500 विकेटका लागि 93 रनको साझेदारी गर्दै नेपाललाई सम्हाले. बसीर 47 रनमा आउट भए भने दिपेन्द्रले 51 रन बनाए. नेपालका अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्. ओमानका जय भिराम ओडेडारा र हसाने शाहले 3-3 तथा मोहम्मद इमरानले 2 विकेट लिए. जवाफी ब्याटिङमा रहेको ओमानले ताजा स्थितिमा 20 ओभरको खेल सकिँदा 5 विकेट गुमाउँदै 45 रन जोडेको छ.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801। जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98520-28-646।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धुक बाटो दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा,
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
12: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
13: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गोटिङको दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
13: सम्पर्क नम्बर 0295906667 र 98 4 20 22 6 67।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
9: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
18: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
19: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
18: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
19: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
18: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
19: ए ल ल, सँगै जाउँ न भाइ।
20: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
19: रबिन टेलर्स, खापाडी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
20: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
19: सम्पर्क नम्बर 9860964000
20: र 9819324075।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज। खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 52 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ज, on air, online.
9: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
10: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
10: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
11: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
11: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
10: सब जानकारीको लागि 029-7-62-061
11: 029-570-315
10: र 98-520-60-177
11: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा। ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
11: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
11: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
11: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
11: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
11: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
11: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
11: सम्पर्क 029-41-0084 र 98-40-45-827।
8: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-60-580, 99-525-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39 444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429589801, जनक पौडेली 98525358344 र 029560248।
7: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
11: This is Radio Sankhuasabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
10: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते, नमस्ते, के भन्दा आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0-29-560-679 र मोबाइल नम्बर 98-4-20-82-776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
13: ए निशा,
19: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
20: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
19: हाम्रो सेवाहरू
20: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 99525160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी एक सङ्खुवा सभा।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29047 99000906

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नु होला।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801।
4: जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्रे,
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98520-28-646।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423180।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
13: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
13: सम्पर्क नम्बर 98636940
2: र 98193-76-75।
14: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio संखुवा सभा 95.5 MHz।
2: पहिले मुख्य खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा, सबै उपयोगी वस्तुको भाव बढेको गुनासो। भोटेकोशी बाढीमा चीनबाट ल्याउँदै गरेका अर्बौं मूल्यका सामान र गाड़ी बगे। चाडपर्वको मुखैमा संकटमा परेको व्यवसायीको गुनासो। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा। पैसा नभएकोले अस्पतालले निकालेपछि सड़कमै बच्चा जन्माउनु परेको पीड़ितको गुनासो। गएको अगस्त अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री भालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभाको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगीप्रति आक्रोश पोख्नु भएको हो। उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव गएको चैत 27 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको हो। यसैबीच बाढ़ी पहिरोले मुख्य राजमार्गमा क्षति पुर्याएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुनका साथै खाना पकाउने एलपी ग्यासको चरम अभाव सृजना भएको छ। मुख्य सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेको भन्दै व्यवसायीले ग्यासको मूल्य प्रति सिलिण्डर 105 रूपियाँ भन्दा बढ़ीले बढ़ाएका छन्। तर बढ़ाएको मूल्यमा पनि ग्यास पाइँदैन। आज पनि बिहानदेखि उपभोक्ताहरू ग्यास पाउने आशामा डिपो र उद्योग अगाडि सिलिण्डर लिएर लामो लाइन बस्न बाध्य भएका छन्। ग्यास अभावसँगै हरियो तरकारी र खाद्यान्न लगायतको उपभोग्य वस्तुमा समेत अस्वाभाविक मूल्य वृद्धि भएको उपभोक्ताहरूको गुनासो छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण चाडपर्वका लागि चीनबाट आयात गरिएका अर्बौं मूल्य बराबरका मालसामान बग्दा व्यवसायीहरू गम्भीर संकटमा परेका छन्। बाढ़ीले नेपाल चीन जोड्ने रसुवा गढ़ी नाकाका साथै जनधनको ठूलो क्षति पुर्याएको छ। चीनको केरुङ पुगेर नजिकै गरेका तीज दशैं तिहार र छठका लागि ल्याइएका कपड़ा, विद्युतीय सामग्री र सयौं कन्टेनर बाढ़ीले बगाएको हो। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठका अनुसार नाकामा रोकिएका 250 कन्टेनर र सामान गएका 250 मालवाहक गाड़ी बाढ़ीको चपेटामा परेका छन्। काठमाडौँको न्यू रोड, महाबौद्ध र रंजना कम्प्लेक्सका होलसेल व्यवसायीहरूले आफूहरूको उठीबास लाग्ने अवस्था आएको बताएका छन्। आफूले पनि 35 लाख रूपियाँको सामान गुमाएको राष्ट्रिय व्यापार संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठको भनाई छ। यस्तै 40 लाखदेखि 80 लाख रूपियाँसम्मको क्षति बेहोरेका व्यवसायीहरू वीरेन्द्र श्रेष्ठ, रवि खड्का, अर्जुन हुमागाई र विष्णु नेउपाने सामान नहुँदा चाडपर्वमा व्यापार नै गर्न नसकिने बताउनुहुन्छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार भन्सारमा रहेका महँगा विद्युतीय गाड़ी, मालवाहक र यात्रुवाहक गरी झण्डै 1300 गाड़ीमा क्षति पुगेको छ। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका वडा नम्बर 14 पर्साहीकी 30 वर्षकी बबिता कुमारी पासवानले गएराती सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3200 रूपियाँ खर्च लाग्ने बतायो। तर साथमा 2000 रूपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जह हुन नसकेपछि र अस्पतालका कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 बजे सड़क पेटीकै नालामाथि बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्ड पुग्दा समेत अस्पतालका स्वास्थ्य कर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई खोजेर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावका कारण महिला सड़कमै सुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले संसदमा घटनाबारे ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई विरूद्ध महाअभियोग प्रस्तावका निवेदन परेको छ। संसद सचिवालयका अनुसार महाअभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै निवेदन परेको तर त्यो कानूनी रूपमा दर्ता नभएको संसद सचिवालयले जनाएको छ। सार्वजनिक पदमा रहेका उच्च अधिकारी विरूद्ध महाअभियोगको चर्चा चलेपछि संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले केही हप्ता अघि निवेदन परेको भए पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएकाले निवेदन महाअभियोग प्रस्तावको रूपमा दर्ता हुन नसक्ने बताउनु भएको छ। गिरीका अनुसार त्यो एउटा सामान्य निवेदन मात्र हो। संसद नियमावली अनुसार प्रक्रिया पूरा नभएकाले सभा वा सचिवालय कतै पनि दर्ता भएको छैन। महाअभियोग माग गरिएका न्यायाधीश रेग्मी प्रधान न्यायाधीश पछिको तेस्रो वरियताका वरिष्ठ न्यायाधीश हुनुहुन्छ भने राई भ्रष्टाचार नियन्त्रण गर्ने देशको प्रमुख संवैधानिक निकायका नेतृत्वकर्ता हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556 94 33 493 555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमा काटन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू भोटेकोशी बाढीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन् बाढीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन् अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना र मा 775 र धादिङमा 995 जना होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् होल्डिङ सेन्टरमा खाना बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढ़ीपछिको खोज राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन् नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले विपद प्रति कार्यमा सरकारले गरिरहेको कामको समीक्षा भएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बताउनु भएको हो बैठकले विपद व्यवस्थापन राहत उद्धार खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ एमाले संसदीय दलकी उपनेता पद्म अरियालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन निरीक्षण थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको हो अब विदेशको खबर युरोपेली संघ ईयूको जलवायु अनुगमन सेवा कोपरनिकसले गएको अगस्तलाई विश्वभर रेकर्ड गरेको सबैभन्दा तातो महिना भएको जनाएको छ कोपरनिकसका अनुसार अगस्तमा विश्वको औसत तापक्रम 16.96 डिग्री सेल्सियस पुगेको थियो यो सन् 2023 जुलाईमा कायम भएको अघिल्लो मासिक कृतिमान भन्दा 0.01 डिग्री सेल्सियसले धेरै हो अन्तर निकै कम भएकोले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको समाचार संस्था एएफपीले जनाएको छ वैज्ञानिकहरूको अनुसार कोइला तेल र ग्यास जस्ता जीवाश्म इन्धन जलाउँदा औद्योगिक युग अघिको तुलनामा पृथ्वीको तापक्रम झण्डै 1.4 डिग्री सेल्सियसले बढ़ेको छ संयुक्त राष्ट्रसंघले जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी दिएको छ संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले जीवाश्म इन्धन प्रतिको मानवताको निर्भरताले विश्वव्यापी जलवायु संकट बढ़ाइरहेको बताउनुभयो अब खेल खबर ओमानले हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर 1 बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भयो अब नेपालले उपाधिका लागि पछि शनिबार युएईसँग खेल्नेछ आज भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले हरायो यो उपाधि जित्ने टोली एसिया कप छनौट हुनेछ यस्तै फाइनल पुग्ने 2 र 3 हुने टोली इमर्जिङ टीम्स एसियाका लागि छनौट हुनेछन् चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा सबै उपभोग्य वस्तुको भाव बढ़ेको गुनासो भोटेकोशी बाढ़ीमा चीनबाट ल्याउँदै गरेका अरबौं मूल्यका सामान र गाड़ी बगे चाडपर्वको मुखैमा संकटमा परेको व्यवसायीको गुनासो सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़कपेटीमै एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा पैसा नभएकाले अस्पतालले निकालेपछि सड़कमै बच्चा जन्माउनु परेको पीड़ितको गुनासो गएको अगस्त महिना अहिलेसम्मकै तातो महिना घोषणा जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा
3: नदीको शिर
4: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481, वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: कृषि मन्त्र नार्कसँग
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको केएमसी अस्पतालमा मृत्युदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरूद्ध नसा बिना चिरफार सफलतापूर्वक खोलिएको छ। धादिङकी 22 वर्षकी विपना मगरको केएमसी अस्पतालमा अत्याधुनिक न्यूरो इन्टरभेन्सन प्रविधिबाट उपचार गरिएको हो। अस्पतालका डाक्टर अरूण पौडेलका अनुसार मगर ताकायासु आर्टेराइटिस नामक दुर्लभ रोगबाट पीड़ित हुनुहुन्थ्यो, जसका कारण उहाँको मस्तिष्कमा रगत लैजाने 3 वटै मुख्य नसा पूर्ण रूपमा बन्द भएका थिए। त्यसमाथि मस्तिष्कको नसामा रगतको डल्लो जमेर उहाँलाई मस्तिष्क घात समेत भएको थियो। चिकित्सकको टोलीले बिरामीको खुट्टाको नली रक्तनलीबाट तार र क्याथेटर छिराएर बेलुन एनजीओ प्लास्टिक तथा सेन्टिङ मार्फत मुटुबाट जाने नसा खोलेका हुन्। लगतै मेकानिकल थोम्बेक्टोमी विधिबाट मस्तिष्कमा अड्किएको रगतको डल्लो समेत निकालिएको छ। टाउको वा छाती नछिरिकन अर्ध होसमै गरेको यो जटिल उपचार नेपालमै पहिलो पटक सम्भव भएको डाक्टर पौडेलले जानकारी दिनुभयो। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले आजदेखि प्रतिध्वनि कला प्रदर्शनी शुरू गरेको छ। नवयुवा आन्दोलनका शहीद कलाकार विनोद महर्जन तथा आन्दोलनका घाइते फोटोग्राफर दिपेन्द्र ढुङ्गानाको जीवन समेटिएका तस्विर प्रदर्शनीमा राखिएका छन्। प्रतिष्ठानको चन्द्रमान सिंह मास्के ग्यालरीमा शुरू भएको प्रदर्शनी आउँदो आइतबार भदौ 28 गतेसम्म चल्नेछ। दिवंगत महर्जन कलाकार सहित मूर्तिकला, काष्ठकला, धातुकला, चित्रकला तथा परम्परागत कलामा दक्ष हुनुहुन्थ्यो। उहाँ 2070 धातुको मूर्तिको मुहार चित्रण तथा फिनिशिङ गर्ने कलाकारको रूपमा काम गर्नुभएको थियो। सुन तथा चाँदीको काममा पनि महर्जन दक्ष हुनुहुन्थ्यो। उहाँका सिपमा काठका मूर्ति तथा नकासी गर्ने तथा क्यानभासमा चित्र बनाउने लगायत काम पर्दछन्। भक्तपुरको श्रीविनायक मन्दिरमा यस वर्षको गणेश चतुर्थी पर्वको तयारी पूरा भएको छ। रफत संचार क्लबमा आज आयोजित पत्रकार भेटघाटमा श्रीविनायक क्षेत्र प्रबन्ध समिति र श्रीविनायक युवा क्लबका प्रतिनिधिले जात्राको तयारी पूरा भएको जानकारी दिएका हुन्। गणेश चतुर्थीका अवसरमा रथ यात्रासहित सिन्दूर यात्रा गर्ने तयारी गरिएको हो। श्रीविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले संस्कृति परम्परा आस्था र एकताको उत्सवको रूपमा गणेश चतुर्थीलाई भव्य र सभ्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन काठमाडौँ

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0279575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तीज रत्न आँखा तथा कान उपचार केन्द्र खानबारी संखुवा सभा।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9819326775।
3: आँख बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू:
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत हलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा:
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
2: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू:
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842226।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 76 75।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।

0: This is Radio Sankhuasubha 95.5 MHz.
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029562048।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
3: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029562679 र मोबाइल नम्बर 9842082776।
4: नयाँ नेपालमा नयाँ नाम, निशान टेलर, स्थान खादबारी एक, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
13: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
14: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0291404 र 98040485827।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

Mom.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
4: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी संखुवा सभा। सम्पर्क 98.5 60 177।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू:
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 98520-55768, 98520-55768।
10: साथै 98520-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhwasaba, 95.5 MHz.
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
6: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
8: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
10: ओहो लु नमस्कार है सर।
11: ओहो लु नमस्कार है सर। नमस्कार।
10: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह, पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: होटल टेलरिङ सेन्टर, खाँदारी 1, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल, 98-615-39-444
12: र 029-590-155।
13: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
14: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
14: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
14: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
14: 9810555580
1: र वाट्सएप नम्बर 9852028646।
12: खादबारी नगरपालिकाको अनुरोध।
15: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
16: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
15: डेंगू रोगको रोकथामका उपायहरू:
16: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
15: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
16: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
15: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
16: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
12: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
17: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
17: सङ्ख्या सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू:
17: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
17: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
17: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
17: बाङ्गोटिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
17: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

सरकारी अस्पतालमा महिलाले प्रसूति सेवा सीमित नपाएको बारे संसदमा बहस, दोषीलाई कार्यवाहीको माग, थाहै नपाई बिरामी निस्किएको अस्पतालको तर्क। नेपालको सामाजिक चुनौती भन्दै आत्महत्या, मानसिक विचलन प्रमुख कारण, रोकथामका लागि सचेतना अभिवृद्धिको खाँचो। चिनीको मूल्य आकाशित उपभोक्ता अधिक दशैंको बेला थप महँगो हुने चिन्ता, अभाव टार्न भारतबाट फुटामा ल्याउने तयारी। इरान र प्रभाव इन्धनमा फेरि बढ़िलो वृद्धि। रौमानलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनल प्रवेश, उपाधि जित्न सक्ने चिया कप्तान छन्।

0: 么语言没有哎。
1: आजको खबर परिक्रमाबाट म गोपाल झापालीको नमस्कार। खबर परिक्रमा रेडियो हिंसितर 103.1 MHz श्रृंखला सभाको खाँचबारीमा रहेको रेडियो श्रृंखला सभा 95.5 MHz सँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरूका साथै हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। खबर अब विस्तारमा। सरकारले यही भयो 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुनर्निर्माणका लागि 7 अर्ब 23 अर्ब 71 करोड़ 52 लाख रूपियाँ लाग्ने आंकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोल तयार पारेको द्रुत क्षति तथा आंकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्र 4 अर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 80 MW क्षमताका 13 जल विद्युत आयोजना र 24 MW 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा गृह प्रणालीको पुनरुत्थानका लागि मात्र 3 अर्ब 90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको विषय लिएको छ। गरीबी र अभावका कारण अस्पताललाई तिर्ने पैसा नहुँदा विपन्न महिलाले यो हदको दुर्दशा भोग्नु परेको स्थिति बनेको भन्दै सांसदहरूले सरकारको ध्यान आकर्षण गराउँदै दोषीलाई कार्यवाहीको माग गरेका छन्। बिहिबारको प्रतिनिधि सभा बैठकमा उनीहरूले पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेपछि फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्दै दोषीमाथि कार्यवाहीको माग गरेका हुन्। अस्पताल प्रशासनले भने अस्पतालमा भर्ना भएकी बिरामी अस्पताललाई थाहै नदी बाहिर गएको र बाहिर नै बच्चा जन्माएको सामाजिक सञ्जालबाट मात्र थाहा पारेको छ। संसद सांसद अंकिता ठाकुरले पैसा नभएकै कारण गरीब महिलाले सन्तान जन्माउने र आमा बन्ने अधिकार समेत गुमाउनु पर्ने अवस्था आएको। उहाँको यही अभिव्यक्तिलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
2: भयानक र कानूनी कथा सुनाउन उभिएकी छु। यो कथा हो सप्तरीको राजविरा स्थित गगन नारायण सिंह अस्पतालको, जहाँका गरीब र वित्त अस्पताललाई मन र डाक्टरलाई भगवान सम्झन्थे। तर मंगलबार राति 2 बजी त्यही मन्दिरबाट मानवतालाई सड़कमा हुत्याइयो। चलले छटपटाई रहे कि राजविराज नगरपालिका वडा नम्बर 14 की असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन्, तर त्यहाँ उपचार हुन पहिल्यै पैसाको मोल मोलाइ हुन्छ। पैसा छैन भन्दा ती आमाको पीड़ा कसैले देखेनन्। मध्यराति 2 बजी चिसो र धुलामीय सड़कमा उनलाई निकालियो र ती आमाले अस्पताल बाहिर रोडले बच्चा जन्माउन बाध्य हुनु पर्यो।
1: भारतमा चिनीको मूल्य घट्न थाले पनि नेपालमा भनिन नसक्दा उपभोक्ता मर्कामा परेका छन्। विराटनगरको सीमावर्ती जोगमनी बजारमा 100 रूपियाँ प्रति किलो रहेको चिनीको मूल्य प्रति किलो 100 रूपियाँबाट घटेर 90 रूपियाँ पुगेको बेला विराटनगरमा भने चिनीको मूल्य 120 रूपियाँ प्रति किलो रहेको छ। भारत सरकारले शून्य भन्सार र अन्य कर पनि छूट दिएर 5 लाख मेट्रिक टन चिनी आयात गरेपछि भारतमा चिनीको मूल्य घट्न थालेको हो। नेपाल सरकारले भने 1% भन्सार र 13% भ्याट तथा त्यसमा पनि साल ट्रेडिङ कर्पोरेशन र खाद्य कम्पनीलाई मात्र 25,000 मेट्रिक टन आयातको अनुमति दिएकाले चिनी अभावका कारण मूल्य नघटेको आयातकर्ताहरूले बताएका छन्। नेपालका चिनी मिलहरूले न्यून मूल्यको बिल काटेर बढ़ी मूल्यमा चिनी बेचिरहेका कारण नेपाली बजारमा चिनीको मूल्य घट्न नसकेको आयातकर्ताहरूको भनाइ छ। दशैं अगाडि नै चिनी ल्याउन नसके चिनीको मूल्य नघट्ने चिनी आयातकर्ता जीवन रिजालले बताउनुभयो। भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले प्रतिबन्ध लगाएका कारण सीमावर्ती बजारबाट चिनी ल्याउन भारतीय सशस्त्र सीमा बल एसएसबीले रोक्ने गरेको छ। नेपालमा चिनीको अभाव भइरहेका बेला सशस्त्र प्रहरी बल एपीएफले पनि सीमा क्षेत्रमा चिनी ल्याउन कड़ाई गरेपछि बजारमा चिनीको अभाव भएकाले मूल्य वृद्धि भएको व्यापारीहरूले बताएका छन्। सशस्त्र प्रहरीले भने अन्य वस्तु ल्याउन कड़ाई गरेको भए पनि चिनी ल्याउन कड़ाई नगरेको बताएको छ। कोशी प्रदेशमा सार्वजनिक शिक्षाको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिका विषयमा शिक्षा क्षेत्रका सरकारवालाहरूबीच संवाद शुरू भएको छ। कार्यक्रम आयोजक संस्था शिक्षाका लागि राष्ट्र अभियान नेपाल कोशी प्रदेश संयोजक मोहन ओलीको सभापतित्व तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री विदर कुमार रिम्तेपको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। कार्यक्रममा विज्ञ तथा जनप्रतिनिधिहरूले शिक्षा क्षेत्रमा गरिएको लगानीबाट प्रतिफल पाउने केही वर्ष लाग्ने भए पनि यसले समाजलाई आफ्नो दिशातर्फ बताएका थिए। गोष्ठीमा कोशी प्रदेशको शैक्षिक अवस्था, चुनौती, जोखिम र आगामी सम्भावनाका विषयमा सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखा प्रमुख उपसचिव लक्ष्मी न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न शैक्षिक पूर्वाधारसँगै दक्ष जनशक्ति, प्रविधिको प्रयोग, सिकाइ उपलब्धिमा सुधार र विद्यालय व्यवस्थापनमा प्रभावकारी ध्यान दिनुपर्ने आवश्यकता औलाउनुभयो। कार्यक्रममा बालबालिका तथा युवामा बढ़दै गएको लागु औषध प्रयोग र त्यसबाट उत्पन्न शैक्षिक तथा सामाजिक चुनौतीका बारेमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक राम तिमसिन्हाले कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यसक्रममा उहाँले लागु औषधको जोखिम विद्यालय तहदेखि नै न्यूनीकरण गर्न, परिवार, विद्यालय, समुदाय र प्रहरी तथा सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। ताप्लेजुङको फुङ्गी नगरपालिका र फक्तालिङ गाउँपालिकाको सिमानामा रहेको सिस्ने खोलामा श्रमदानबाट फड्के पुल निर्माण गरिएको छ। स्थानीय युवाले श्रमदान गरेर सिस्ने खोलामा अस्थायी फड्के बनाएका हुन्। फुङलिङ दश, फुरुङ्गु र फक्तालिङ गाउँपालिका तीन जोड्ने सिस्ने खोलामा काठ र बाँसको प्रयोग गरेर स्थानीयले फड्के बनाएका हुन्। खोलामा पानीको बहाव घटेसँगै दुईवटा अस्थायी फड्के पुल निर्माण गरिएको लिङखिमका स्थानीयले बताएका छन्। लिङखिम र फुरुङ्गु दुवै गाउँका स्थानीयले श्रमदान गरेर अस्थायी पुल बनाएका हुन्। स्थानीयका अनुसार मोटरसाइकल समेत आवत जावत गर्न मिल्ने गरी काठ र बाँस ओछ्याएर पुल बनाइएको छ। खबर परेको
2: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सबै ठाउँ छन् यस मनमान ड्राइभिङ स्कूल धनौट। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भ्यान, स्कूटर र साइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भयपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मनमान ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्लामा रहेको जानकारी गराउँछौ। बजारमा निर्माण नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर दिग बहादुर निर्माणद्वारा सञ्चालित निर्माण ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर दिग बहादुर निर्माण, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटाकलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9805267030। झिझिले सम्पर्क 7773194। निर्माण ड्राइभिङ स्कूल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार अमरदहमा अत्याधुनिक सुविधा सम्पन्न मोबाइल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउ। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट। मोबाइल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा र अन्य सेवाहरू, मधुकर दाँत खोल्ने, डाँगाटुङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरीबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% छुट सहित सफल उपचार गरिन्छ। मोबाइल डेन्टल केयर प्राली, अन्दरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706033।
3: हाम्रो विशेषताहरू ग्यास्ट्रिक अल्सर, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
4: कन्जक्टिभाइटिस, नाक बन्द हुने, सर्दी लाग्ने, पिना, कान पाक्ने, टाउको दुख्ने, गैस झर्ने, मानसिक तनाव,
3: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया,
4: पेराइसिस, सिगर, चर्म रोग, निष्ठा रोग।

0: विज्ञान हृदय रहेका कृपाहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेटमा बचाउँछ सित्तैमा
1: मामा सङ्गीत हल्का रमाइलो
2: पश्चिम राष्ट्रिय खबर इरानले हर्मुज जलमार्गबाट पास हुन खोज्ने एक दर्जन भन्दा बढ़ी जहाजमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किँदा तेलको मूल्य प्रति ब्यारेल 100 रूपियाँ अमेरिकी डलर भन्दा माथि पुगेको छ। तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड़ बलियो बनाउँदै जलमार्ग बाहिर नो गो जोन क्षेत्र विस्तार गरेको छ, जहाँ इरानले फेब्रुअरी 28 संयुक्त राष्ट्र अमेरिकासँग संयुक्त राज्य अन्त भएदेखि यातायात प्रतिबन्ध गरेको छ। अन्तर्राष्ट्रिय सम्झौता ब्रेन्ट क्रूडको मूल्य बिहिबार एसियाली व्यापारमा प्रति ब्यारेल 101.28 डलर पुगेको थियो, जुन जुलाईपछि पहिलो पटक 100 डलर पुगेको हो। तेहरानको रिभोल्युसनरी गार्डसले हर्मुजको जलमार्ग पार गर्ने प्रक्रियामा रहेका दुई अमेरिकी जहाज 8 तेल ट्याङ्कर र 10 अन्य जहाजमा आक्रमण गरेको इरानी सरकारी मीडियाले रिपोर्ट सार्वजनिक गरेपछि कच्चा तेलको मूल्यमा उछाल आएको हो। र मलेसियामा जारी एसएससी प्रिमियर कप अन्तर्गत सेमी फाइनलमा नेपालले ओमान विरूद्ध शानदार जित हासिल गरेको छ। नेपालले ओमानलाई 87 रनले पराजित गरेको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछि आएको ओमानले 28.1 ओभरमा 60 रनमा अल आउट भयो। ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक 25 रन बनाए। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह अहिले 3-3 विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले 2-2 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाउँदै 147 रन बनाएको थियो। दिपसिंह अहिरेले सर्वाधिक 51 रन बनाए भने बसिर अहमदले 47 रन बनाए, देव खनालले 13 र आसिफ शेखले 11 रन बनाए। अन्य ब्याटरहरूले दोहोरो अंकको रन बनाउन सकेनन्। ओमानका लागि जय ओडेडराले 3 विकेट लिए भने हैसन शाहले 3 विकेट लिए। मोहम्मद इमरानले 2 विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले 1-1 विकेट लिए। नेपालले अब उपाधिका लागि आगामी शनिबार युएईसँग खेल्नेछ।

सरकारी अस्पतालमा महिलाले प्रसूति सेवा समेत नपाएको बारे संसदमा बहस दोषीलाई कार्यवाहीको माग थाई नपाई ग्रामीण स्थित अस्पतालको तर्फ नेपालको सामाजिक श्रीमती बिन्दे आत्महत्या मानसिक विचलन प्रमुख कारण रोकथामका लागि सचेतना अभिवृद्धिको खाँचो भूमिको मूल्य आकाशिता उपभोक्ता आजीव र दशमका बेला थप मिल्ने चिन्ता अभाव कारण भारतबाट कोटामा ल्याउने तयारी इरान र अमेरिकाको द्वन्द चौकीका विश्व अर्थतन्त्रमा प्रभाव इन्धनमा फेरि भयो मूल्यवृद्धि र ओमानले हराउँदै नेपाल

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यहीँ जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295-65-061,
4: 0295-75-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।
5: This is Radio Sankhuasabha 95.5 MHz.
6: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
7: खाँचबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खाँचबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू,
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँचबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खाँचबारी नगरपालिका 1, हाटलाग ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-65-320 र 98-420-50-541।
8: अरू किन खोज्ने?

भोटेको सिवाडीपछि पुनर्निर्माणका लागि 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च आवश्यक पर्ने आकलन, दुई चरणमा काम गर्नुपर्ने सरकारी प्रतिवेदनको निष्कर्ष। राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज 6 गते अमेरिका जाने तय, उद्योग मन्त्रीबाट गौरी कुमारी यादवको राजीनामा, दीपक शाहलाई मन्त्री बनाउने तयारी। जलवायुजन्य विपत्तिका कारण बाल बालिकाको पढ़ाईमा अवरूद्ध भई विद्यालय छाड्ने जोखिम बढ़िरहेको युनिसेफको भनाई। र नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश, इमर्जिङ टीम्स एशिया कपका लागि छनौट।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र पूजनी समाचार अब विस्तारमा।
1: भदौ 10 गतेको भोटेकोशी बारीपछि पुनर्निर्माणका लागि सरकारले 7,23,31,52,00,00 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन अनुसार दुई चरणमा पुननिर्माणका लागि खर्चको आकलन गरिएको हो। विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्रमा मात्रै 4,73,57,19,00,00 रूपियाँ खर्च लाग्ने अनुमान गरिएको छ। ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुननिर्माणका लागि 73,34,29,60,000 रूपियाँ खर्च लाग्ने देखिएको प्रतिवेदनमा उल्लेख छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7,570 निजी घर क्षतिग्रस्त भएका छन्। त्यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। ती क्षेत्रको पुननिर्माण गर्न 1,03,54,49,00,00 रूपियाँ बजेट आवश्यक छ। सो प्रतिवेदनले पुननिर्माणलाई दुई चरणमा विभाजन गरेको छ। आगामी 6 महिनाभित्र तत्काल राहत र अल्पकालीन पुननिर्माण तथा दीर्घकालीन पुननिर्माणका लागि खर्चको आकलन गरिएको हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने भएका छन्। आजको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीको भ्रमणबारे निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्रीको भ्रमण असोज 6-10 गतेसम्म हुनेछ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल र प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारको टोली प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न न्यूयर्क जाने अधिकारीहरूले बताएका छन्।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवको सचिवालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह समक्ष उनले राजीनामा बुझाएको हुन्। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। हिजो संसदको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। यादवले पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उद्योगीप्रति आक्रोश पोखेकी थिइन्। यसैबीच प्रधानमन्त्री शाहको सिफारिशमा दीपक कुमार शाह नयाँ मन्त्री नियुक्त भएका छन्। शाहले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मन्त्री पदको शपथ लिएका छन्। शाह 74 निर्वाचित सांसद हुन्।
0: झण्डै 3 वर्ष अघिको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त घरको पुनर्निर्माण शुरू भएको छ। भेरी नगरपालिकाका 188 प्रभावित परिवारले पहिलो किस्ता बापत 50,000 रूपियाँ पाएपछि घर निर्माणको काम शुरू भएको हो। जाजरकोटमा 40,041 लाभग्राही पहिचान भएका छन् भने हजारौं घर पुनर्निर्माण वा प्रबलीकरण गर्नुपर्ने अवस्थामा छन्। अर्को प्रभावित जिल्ला रूकुम पश्चिममा भने पुनर्निर्माणको काम शुरू नै हुन सकेको छैन। थप विवरण सहित सुर्खेत सहकर्मी कृष्ण प्रसाद गौतमले तयार पारेको एक सामग्री अबको क्रममा।
1: जाजरकोटमा भूकम्प गएको झण्डै 3 वर्ष अर्थात 2 वर्ष 10 महिनापछि पुननिर्माणको काम शुरू भएको छ। भेरी नगरपालिका 1 र 2 वडाका 188 परिवारले पुननिर्माणका लागि पहिलो किस्ता बापतको अनुदान रकम पाएसँगै पुननिर्माणको काम थालिएको हो। 2080 कार्तिक 17 गते बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। पहिलो चरणमा भेरी नगरपालिका 1 का 120 र 2 नम्बर ओडाका 68 परिवारलाई पहिलो किस्ता बापत 50,000 रूपियाँ उपलब्ध गराइएको थियो। विपद प्रभावित निजी आवास प्रबलीकरण पुननिर्माण तथा पुनर्स्थापना अनुदान दोस्रो संशोधन कार्यविधि 2083 अनुसार रकम भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दिलीप कुमार सोनीले बताए। कार्यविधि अनुसार प्रभावित लाभग्राहीहरूले घर निर्माणका लागि 4,00,000 रूपियाँ अनुदान पाउनेछन्। प्रशासकीय अधिकृत सोनीले भने पहिलो किस्ता बापत घरको प्लिन्थ लेभलसम्मको निर्माणको काम गर्नुपर्नेछ। प्राविधिक जाँचबाट निर्माणको काम मापदण्ड अनुसार भएको पुष्टि भएपछि दोस्रो किस्ताको रकम उपलब्ध गराइनेछ। 2080 कार्तिक 17 गते जाजरकोटको बारेकोट गाउँपालिका स्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा 157 जनाले ज्यान गुमाएका थिए। टहरामै चिसोका कारण भूकम्पको पहिलो वर्ष 57 जनाले ज्यान गुमाए भने बाढ़ी पहिरोमा परि 29 जना भूकम्प प्रभावितको ज्यान गएको थियो। पुननिर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष 2081-82 21,60,00,000 रूपियाँ विनियोजन गरेको थियो। तर लामो समयसम्म विस्तृत क्षतिको आकलन डीडीए को काम नटुङ्गिँदा पुननिर्माणको काम ढिलाइ भएको हो। डीडीए को काम टुंगिन झण्डै डेढ़ वर्ष लागेको थियो। डीडीए का लागि झण्डै 25 करोड़ रूपियाँ खर्च भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि जाजरकोटमा 40,041 लाभग्राही कायम भएका छन्। सरकारले भूकम्प पीड़ितको अस्थायी आवासका लागि दुई किस्तामा गरी 25,000 दरले 50,000 रूपियाँ उपलब्ध गराएको थियो। त्यसमध्ये झण्डै 25,000 मात्र दुवै किस्ताको रकम प्राप्त गरेका थिए। प्रशासकीय अधिकृत सोनीका अनुसार जाजरकोटमा 14,245 निजी घरको पुनर्निर्माण र 12,744 घरको मर्मत अर्थात प्रबलीकरण गर्नुपर्ने डीडीए प्रतिवेदनमा देखिएको छ। प्रबलीकरणमा परेका परिवारले बढ़ीमा 3,00,000 रूपियाँसम्म अनुदान पाउने उनले जानकारी दिए। सरकारले पुनर्निर्माणमा व्यवस्था गरेको भन्दै कतिपय भूकम्प प्रभावितले आफै घर निर्माण गरेका छन्। सदरमुकाम स्थित भेरी नगरपालिकाको खलंगामा झण्डै 100 जनाले आफै घर निर्माण गरिसकेको भेरी नगरपालिका 4 का वडाध्यक्ष वसन्त प्रसाद शर्माले बताए। उनले भने सरकारले दिने भनेको रकमले नपुग्ने भनी भयो, त्यसमा ढिलाइ भएको थियो। आफै घर बनाउन सक्ने धेरैले त घर निर्माण गरिसके, बजारमा अझै झण्डै 100 घर निर्माणाधीन छन्। पुनर्निर्माणको काम शुरू भएपछि अब छिट्टै नयाँ घरमा सर्ने आशा जागेको भेरी नगरपालिका 2 का कालीभान बुढाले बताए। उनले भने 3-4 महिना त त्रिपालमै बितायो, 3 वटा हिउँद र बर्खा पनि टहरोमै बिते, अहिले त टहरो पनि जीर्ण बनेका छन्। नयाँ घर पनि केही सुविस्ता पाइन्थ्यो। उनका छिमेकी हर्कबहादुर मोहराले साँगुरो र जीर्ण टहरोमा 5 जनाको परिवार बस्दा ठूलो शास्ति भोगिरहेको बताए। उनले भने नयाँ घर बने ढुक्कले बस्न पाइन्थ्यो, अब छिट्टै नयाँ घरमा सर्ने आशा जागेको छ। यता भूकम्प प्रभावित अर्को जिल्ला रूकुम पश्चिममा अझै पनि पुनर्निर्माणको काम शुरू नै भएको छैन। जिल्लामा 30,850 लाभग्राही कायम गरिएको प्रमुख जिल्लाधिकारी निशान राज गौतमले बताए। उनका अनुसार 11,297 घरको पुनर्निर्माण गर्ने र 19,553 घरको प्रबलीकरण गर्ने निश्चित गरिएको छ। उनले भने केही वडामा सम्झौताको काम शुरू भएको छ, स्थानीय तह हुँदै जिल्ला विपद व्यवस्थापन समितिमा त्यसको लागत आएपछि रकम निकास हुने हो, हामीले स्थानीय तहमा त्यसको विवरण माग गरेका छौं। रूकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले पुनर्निर्माणको काम अझै शुरू नहुँदा प्रभावितलाई बसोबास र जीविकोपार्जनमा समस्या भएको बताए। उनले भने विस्थापितहरूले स्थायी आवास नभन्दा अस्थायी टहरामा शास्तिपूर्वक दैनिकी गुजारिरहेका छन्। घर निर्माण भए प्रभावितले रोजगारीमा पनि जोडिन सहज हुन्थ्यो। नेपालमा नयाँ प्रविधि र व्यावसायिक ढाँचासहितै ई कमर्स प्लेटफर्म थपिँदै जाँदा सस्ताएको अनलाइन बजारमा पुनः चहल पहल देखिन थालेको छ। विद्युतीय व्यापार ऐनपछि अनलाइन व्यवसायको सूचीकरण अनिवार्य गरिए पनि हालसम्म निवेदन दिएका 1530 मध्ये 345 प्लेटफर्म मात्र सूचीकृत भएका छन्। कान्तिपुर कर्मी सजना बराले तयार पारेको सामग्री अबको क्रममा।
2: केही महिना यता पठाउ कमर्स, चाइना बजार, नेपाल क्यान मुभ, अर्डर नेपाल, साउजी डट कम जस्ता ई कमर्स प्लेटफर्म संचालनमा आएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पोर्टलमा मात्रै अघिल्लो एक सातामा 80 वटा यस्ता अनलाइन बिजनेस प्लेटफर्मले सूचीकृत हुन निवेदन दिएको तथ्याङ्क छ। ई कमर्सभित्र पनि 10 वा 20 मिनट भित्रै सामान डेलिभरी गरिदिने क्विक कमर्स प्लेटफर्म समेत देखा परेका छन्। बीचमा सुस्त भएको नेपालको अनलाइन बिजनेस तथा ई कमर्स क्षेत्र बिउतिन लागेको हो। ई कमर्स वा अनलाइन व्यवसायको इतिहास करिब 2.5 दशक पुरानो छ। सन् 2000 ठमेल डट कमबाट शुरू भएको यस यात्रामा निकै उतार चढ़ाव देखिए। सस्तो डिल, ग्यापु, मेट्रो, तरकारी, फूड मारियो जस्ता चर्चित स्थानीय प्लेटफर्म निष्क्रिय भएपछि बजार केही सुस्त देखिएको थियो। ई कमर्सका लागि नेपाल सम्भाव्यता नै नभएको बजार त होइन भन्ने आशंका समेत उब्जिएको थियो। तर पछिल्लो समय नयाँ प्रविधि र फरक व्यावसायिक ढाँचासहित नयाँ नयाँ प्लेटफर्म भित्रिने क्रम बाक्लिएको छ। अहिले संचालनमा आएका नयाँ प्लेटफर्म फर्मले पुरानो शैली भन्दा केही फरक र प्रविधि मैत्री सेवा दिइरहेका छन्। हालै उद्घाटन गरिएको चाइना बजारले चीनका उत्पादकबाट सिधै सामान ल्याएर नेपाली ग्राहकसम्म पुर्याउने मोडल अप्नाएको छ। यसले बीचका लेयर हटाएर उपभोक्तालाई सस्तो मूल्यमा सामान दिने दावी गरेको छ। लजिस्टिक्स र कुरियर सेवा प्रदान गर्दै आएको नेपाल क्यान मुभले संचालनमा ल्याएको नेपाल क्यान डट कम नामक ई कमर्स प्लेटफर्मले कपड़ा, इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री बिक्रीका लागि 1,000 भन्दा बढ़ी विक्रेता जम्मा पारिसकेको जनाएको छ। नेपालको ई कमर्स बजारभित्र केही मिनट भित्रैमा सामान डेलिभरी दिने क्विक कमर्सको अवधारणा पनि अघि बढ़ने तर्खरमा देखिएको छ। काठमाडौँमा 10 मिनटमै सामान पुर्याउने दावीसहित फास्टो एप सञ्चालनमा छ। पोखरामा 1.5-2 वर्षदेखि पसल .comले यो सेवा दिँदै आएको छ। पसल .comका संचालक एनजी सुवेदीले कान्तिपुरसित भने, यतातिर काठमाडौँको जस्तो ट्राफिक जाम हुँदैन, उपभोक्ताहरूले अत्याधिक सहजता खोज्न थालेपछि खाद्यान्न, घरायसी सामग्री, तरकारी र व्यक्तिगत हेरचाहका सामान तत्कालै अर्डर गरेर तुरन्तै पाउने यो द्रुत डेलिभरी शैली शहरी उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ। राइडर शेयरिङ प्लेटफर्म सेवा प्रदान गर्दै आएको पठाओ नेपालले 24 साउनदेखि अनलाइन स्टोर सञ्चालन, डेलिभरी तथा भुक्तानीका सबै सुविधा एकीकृत रूपमा प्रदान गर्ने उद्देश्यले पठाओ कमर्स शुरू गरेको छ। पठाओ नेपालका प्रमुख कार्यकारी अधिकृत यशुबु थकालीले भने, हामीले पठाओ कमर्स र पठाओ सप शुरू गरेका हौं र 2 सातामा 600 भन्दा बढ़ी मर्चेन्ट हामीसँग जोड़िसक्नु भएको छ। पठाओ एप दिनहुँ 2.5 लाख भन्दा बढ़ी प्रयोगकर्ताको ट्राफिक आउँछन्। हामीसँग जोड़िने मर्चेन्टले

0: अन्तर्राष्ट्रिय व्यापार गर्ने उल्लेख छन्। क्यूआर कोड वा मोबाइल ब्याङ्किङ मार्फत कारोबार गर्ने बैंक तथा अन्य वित्तीय संस्था समेत यस प्रणालीमा सूचीकृत हुनुपर्ने किरातीले बताए। अहिले बजारमा अनलाइन व्यवसायसँगै विकृति पनि थपिएका छन्। विभागमा अनलाइन ठगी, बिल नदिने, अर्डर भन्दा फरक सामान पठाउने, सामान फिर्ता नगर्ने र भुक्तानी फिर्ता नदिने जस्ता गुनासा व्यापक मात्रामा आउने गरेका छन्। विशेष गरी सामाजिक सञ्जालका पेजहरूले सामान बेचेर पछि ग्राहकलाई ब्लक गर्ने वा सम्पर्क विहीन हुने गरेका छन्। यस्ता अनलाइन व्यवसाय मध्ये 90% भन्दा बढी काठमाडौँ उपत्यका भित्रै केन्द्रित रहेको निर्देशक किरातीको विश्लेषण छ।
1: ओहो जेठा, बजार हिल कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्छ।

0: स्वास्थ्य ब्यालेन्स र चार्ज राख्नुहोस्। वर्षा र बाढी सम्बन्धी जानकारी टोल फ्री नम्बर 1155 तथा आधिकारिक स्रोतबाट नियमित रूपमा लिनुहोस्। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सुरक्षित राख्नुहोस्।
1: घरमा अन्न, दाल, नुन, तेल, साबुन, औषधि तथा पानी शुद्ध गर्ने सामग्री सुरक्षित र अग्लो ठाउँमा राख्नुहोस्। नागरिकता, लाल पुर्जा, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पानी नपस्ने गरी सुरक्षित राख्नुहोस्।
0: नजिकैको सुरक्षित र अग्लो स्थान पहिचान गरौ। टर्च, डोरी, सिक्ठी तथा प्राथमिक उपचारका सामग्री तयार राखौ।
1: पूर्व तयारीले नै विपदको जोखिम घटाउँछ। सतर्क बनौ, सुरक्षित रहौ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। उज्बेकिस्तानमा हुने 46औं फिडे चेस ओलम्पियाडका लागि नेपाली चेस टोली अन्तिम तयारीमा जुटेको छ। सेप्टेम्बर 14 देखि 28 तारीकसम्म हुने प्रतियोगितामा नेपालबाट पुरूष र महिला दुवै टोलीमा 5-5 खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। करिब 5 सातादेखि प्रशिक्षणमा रहेका नेपाली खेलाड़ीले यस पटक पदक जित्ने लक्ष्य सहित तयारीलाई तीव्र बनाएका छन्। कान्तिपुर कर्मी विनोद पाण्डेले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
2: उज्बेकिस्तानमा हुने 46औं फिडे चेस ओलम्पियाडका लागि नेपाली चेस टोली अन्तिम तयारीमा जुटिरहेको छ। उज्बेकिस्तानको समरकान्तमा सेप्टेम्बर 14 देखि 28 तारीकसम्म हुने चेस ओलम्पियाडमा नेपालबाट 5 जना महिला र 5 जना पुरूष खेलाड़ीले सहभागिता जनाउनेछन्। नेपाली टोली सेप्टेम्बर 13मा उज्बेकिस्तान जाने कार्यक्रम छ। अब ओलम्पियाडका लागि 4-5 दिनको समय मात्र बाँकी छ। चेसको विश्वकप मानिएको ओलम्पियाडका लागि नेपाली टोली दरबार मार्ग स्थित होटेल वुडल्याण्डमा बन्द प्रशिक्षणमा रहेको छ। नेपाल बुद्धिचाल महासंघका पदाधिकारीहरू अहिले तयारीलाई अन्तिम रूप दिन दौड़धूपमा छन्। महासंघका अध्यक्ष हेराकाजी महर्जनले पदक ल्याउने उद्देश्य सहित तयारी भइरहेको र यसमा आफूहरू सफल हुने विश्वास व्यक्त गर्छन्। उनका अनुसार यसपालि नेपाली टोली औपचारिक पोशाकमै ओलम्पियाडमा सहभागी हुँदैछ, तर सरकारले भने कुनै सहयोग नगरेको उनले बताए। अध्यक्ष महर्जनका अनुसार सानो तयारीमा पनि करिब 7 लाख रूपियाँ खर्च हुन्छ। महासंघले विभिन्न पक्षबाट खर्च जुटाउने प्रयास गरिरहेको विश्व बुद्धिचाल महासंघ अर्थात फिडेबाट खेलाड़ी र अफिसियलका लागि आतेजाते हवाई सुविधा र होटल व्यवस्थापन हुने गरेको छ। तर त्यस बाहेकको खर्च जुटाउन महासंघका अध्यक्ष महर्जन, महासचिव धरमवीर लामा र प्रवक्ता राजु ताम्राकार लगायतका पदाधिकारीहरू सक्रिय छन्। नेपालबाट पुरूषतर्फ रूपेश जयसवाल, आशिष फुयाल, राजन सुवेदी, सुश्रुत दाहाल र पुरूषोत्तम सिलवालले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ कृति सरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ र सिन्दिरा जोशीले प्रतिस्पर्धा गर्नेछन्। नेपाली खेलाड़ीहरू 5 सातादेखि प्रशिक्षणमा छन्। काजकस्तानका किरिल कुदेरिनोभले पुरूष टोली तथा रिजेन्द्र राजभण्डारीले महिला टोलीलाई प्रशिक्षण दिइरहेका छन्। कृति सरा व्यक्तिगत तयारीका लागि झापा घर गएकी थिइन् भने आशिष पनि घराएसी कारण सोमबार प्रशिक्षणमा अनुपस्थित थिए। 3 पटकका नेपाल च्याम्पियन रूपेश जयसवाल फिडे मास्टर हुन्। उनले 3 पटक ओलम्पियाडको अनुभव बटुलिसकेका छन्। महिलातर्फ सिन्दिरा जोशीले पनि 3 पटक ओलम्पियाड खेलिसकेकी छन्। त्यसबाहेक अन्य सबै खेलाड़ी पहिलो पटक ओलम्पियाड खेलिरहेका छन्। ओलम्पियाड हरेक 2 वर्षमा हुन्छ। 2 वर्ष अघि हंगेरीमा भएको ओलम्पियाडमा नेपाली टोलीले भिसाका कारण खेल्न नपाएकाले यसपालि धेरै खेलाड़ीले पहिलो पटक ओलम्पियाड खेल्न लागेको महासंघका प्रवक्ता राजु ताम्राकारले बताए। टोलीका अनुभवी खेलाड़ी रूपेश जयसवालका लागि भने यो 4थो ओलम्पियाड हुनेछ। रूपेशले आफूहरूका लागि ओलम्पियाड नै ओलम्पिक भएको बताउँछन्। यसपालि 208 राष्ट्र सहभागी हुने भन्दै उनले चेसको यो महाकुम्भलाई शब्दमा व्यक्त गर्न नसकिने बताए। रूपेशले सन् 2012मा टर्की ओलम्पियाडमा पहिलो पटक खेलेका थिए। उनी नेपालका कान्छा क्याण्डिडेट मास्टर अर्थात सीएम र फिडे मास्टर अर्थात एफएम हुन्। 13-14 वर्षको उमेरमा सीएम र 15-16 वर्षको उमेरमा एफ

0: एफएम भएका रूपेशले नेपाली चेसमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। नेपालले सन् 2004 स्पेनदेखि ओलम्पियाडमा प्रतिस्पर्धा गर्दै आएको छ। मनिष हमाल सन् 2010 जर्मनीमा भएको ओलम्पियाडमा 6.5 स्कोर गर्दै एफएम बनेका थिए। ओलम्पियाडमा नेपालको यो 11 सहभागिता हुनेछ। रूपेशका अनुसार सन् 2022 चेन्नई ओलम्पियाडमा नेपालको प्रदर्शन निकै राम्रो भएको थियो। नेपालले 5.5 स्कोर गरेको थियो। त्यसअघि जर्जियामा नेपाल स्वर्ण पदक नजिक पुगेर असफल भएको उनले स्मरण गरेका छन्। यसपालि भने नेपाली टोली पदक जित्नेमा आशावादी छ। विदेशबाट प्रशिक्षक आएर प्रशिक्षण गराउँदा नेपाली खेलाड़ीको खेलमा ठूलो भिन्नता पर्ने रूपेशको भनाइ छ। अहिले काजकस्तानका प्रशिक्षक किरिल कुदेरिनोभले पुरूष खेलाड़ीलाई 1 महिनादेखि प्रशिक्षण दिइरहेका छन्। रूपेशका अनुसार प्रशिक्षक कुदेरिनोभ निकै अनुभवी हुन् र उनको प्रशिक्षणले खेलाड़ीलाई निकै सहयोग पुगेको छ। महासंघले पदक जित्ने लक्ष्य राखेको छ। रूपेश पनि टोलीले पदक जित्ने लक्ष्य बनाएको बताउँछन्। तर उनले खेलाड़ीहरूलाई 1-1 राउण्ड गर्दै अगाडि बढ़न र एकैपटक 11 राउण्ड बारे नसोच्न सुझाव दिएका छन्। नेपाल समूह डीमा रहेका कारण पदक जित्ने सम्भावना रहेको रूपेशको विश्वास छ। पुरूष टोलीका प्रशिक्षक किरिल कुदेरिनोभले पनि नेपालले यसपालि पदक जित्ने सम्भावना राम्रो रहेको बताउँछन्। उनले नेपाली टोलीमा उत्साह रहेको र पुरूषोत्तम सिलवाल युवा तथा उत्कृष्ट खेलाड़ी रहेको बताउँछन्। उनका अनुसार पुरूषोत्तमको लक्ष्य पनि राम्रो छ। उनी इन्टरनेशनल मास्टर अर्थात आईएम बन्न चाहन्छन् र उनको रणनीति पनि राम्रो रहेको प्रशिक्षक कुदेरिनोभले बताएका छन्। प्रशिक्षक कुदेरिनोभले आफूले पनि 6 ओलम्पियाड खेलेको बताउँदै यस्तो लक्ष्य बोकेका खेलाड़ीका लागि ओलम्पियाड उपयुक्त प्रतियोगिता भएको बताउँछन्। उनी नेपाल आउनु अघि श्रीलंका प्रशिक्षक थिए। उनको प्रशिक्षणमा श्रीलंका टोलीले ओलम्पियाडमा पुरूषतर्फ स्वर्ण र महिलातर्फ काश्य पदक जितेको थियो। त्यसभन्दा अघि उनले जोर्डन र काजकस्तानको टोलीलाई पनि प्रशिक्षण दिएका थिए। कुदेरिनोभले नेपालको तयारी निकै राम्रो भइरहेको र आफूले पनि नेपालबाट पदकको आशा गरेको बताउँछन्। महिला टोलीका प्रशिक्षक रिजेन्द्र राज भण्डारीले पनि तयारी राम्रो भइरहेको बताएका छन्। उनका अनुसार टोलीले चेसको आधारभूत रणनीतिदेखि सबै तयारी गरिरहेको छ। मानसिक रूपमा सशक्त हुन आत्मविश्वास बढ़ाउने र धैर्यमा ध्यान दिने गरी पनि प्रशिक्षण भइरहेको उनले बताएका छन्। विगतमा पनि महिला टोलीको उपलब्धि राम्रो रहेको भन्दै प्रशिक्षक राज भण्डारीले यसपटक त्यसभन्दा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताएका छन्। नतिजा भन्दा पनि प्रत्येक खेलाड़ीको उत्कृष्ट प्रदर्शनमा जोड़ दिइएको उनको भनाइ छ। महिला टोलीकी खेलाड़ी पूजा भण्डारी पनि ओलम्पियाडका लागि पूर्ण तयार छिन्। 2 वर्ष अघि भिसाका कारण ओलम्पियाडमा जान नपाइए पनि यसपालि भने आफू सकारात्मक सोचमा रहेको उनले बताइन्। व्यावसायिक रूपमा चेस खेल्न लागेको 5-6 वर्ष भएको र अहिले ओलम्पियाडमा खेल्न आफू निकै उत्साही रहेको पूजाले बताइन्। उनका लागि चेस ओलम्पियाड सबैभन्दा ठूलो पर्व र महाकुम्भ हो। प्रतियोगितामा प्रतिस्पर्धा पनि निकै ठूलो हुने उनको भनाइ छ। यसरी 46 फिडे चेस ओलम्पियाडका लागि नेपाली पुरूष र महिला टोली अन्तिम तयारीमा छन्। पदक जित्ने लक्ष्य सहित प्रशिक्षण गरिरहेका नेपाली खेलाड़ी अब केही दिनमै उज्बेकिस्तानको समरकान्त तर्फ प्रस्थान गर्नेछन्।
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि रसुवाको भोटेकोशी बाढीले तटीय क्षेत्रमा जोखिम बढ़ाएको छ। नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्।
3: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्। विशेष गरी पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ़ सड़क खण्डमा सतर्क रहनुहोस्।
2: खोज तथा उद्धार आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 सम्पर्क गर्नुहोस्।
3: सतर्क बनौ, सुरक्षित रहौ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।
4: ओहो जेठा, बजार हिँडी क्या हो?
5: जस्ता पाता किनौ कि भनेर नि

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, संखुवा सभा।
3: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 98520-60-177।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुदोसुक बाटो दूरसञ्चार जाने बाटो।
8: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल,
9: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843180049।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
11: सम्पर्क नम्बर 9860946400
8: र 9919327775।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9952029047, 9900909062।

यसै बेला मनको बत्ती बाल्न सक्नु पर्छ, यसै बेला मनको बत्ती बाल्न सक्नु पर्छ, निम्न थाले आफैसँग अध्ययारोले मिल्छ।

0: मान्छेको जीवन सधैँ जडामा।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। उद्योग मन्त्रीमा दीपक कुमार यादव नियुक्त। मन्त्री परिषदद्वारा मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत।
1: संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6 देखि 10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने।
0: प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात। रसुवा भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूको माग।
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो।
0: अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्खेरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग। जुम्लामा 900 भन्दा बढ़ीलाई जन्म र मृत्यु संस्कारका लागि अनुदानको चामल वितरण।
3: 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ।
0: र नेपाल एसएससी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट। ओमान सेमी फाइनलमा पराजित। अन्नपूर्ण एनभीएलको फाइनलमा
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तापक्रम वृद्धिसँगै यस्ता ठूला ठूला विपद फेरि दोहोरिन सक्ने चेतावनी दिएको छ। हिमाली क्षेत्रको तापक्रम 1.8 डिग्री सेल्सियसले बढ़नुले पनि अरू संकट निम्तने देखिएकाले यसको सामना र न्यायका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने बेला भएको छ। विश्व समुदायसँग कूटनीतिक तवरले वकालत गर्नका लागि सत्तापक्ष र विपक्षी दल एकसाथ अघि बढ़नु आवश्यक छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्र संघको 81 महासभामा आगामी असोज 6 देखि 10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरिएको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएसएससीको बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो।
1: पहिलोमा संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6 देखि 10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी आईजीएससीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने, गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने, शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिम्रे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने।
5: बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा विभिन्न 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। सुनसरी 4 निर्वाचित रासोपाका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री बालेन शाहले उहाँलाई मन्त्रीमा सिफारिश गर्नुभएको थियो। उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहले उक्त मन्त्रालयको जिम्मा पाउनु भएको हो। यादवले हिजो संसदीय समितिमा बजारमा ग्यास अभाव हुनुको कारण ग्यास उद्योगी र सरकारी कर्मचारी दोषी रहेको आरोप लगाउनु भएको थियो। रसुवाको भटुकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। 5130 जना अझै बेपत्ता रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
6: अहिलेसम्मको 6 बजेको उसमा अपडेट चाहिँ हामीले लगभग अब वेबसाइटमा र हाम्रो फेसबुक पेजमा पनि हालिसकेका छौँ। आएको एक नै हाले डिटेल त्यहाँबाट हेर्नु होला। मैले समरीमा भन्दाखेरि चाहिँ अहिले 1377 स्टक्स चाहिँ फेला परेको छ। त्यसमा 5000 बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ। केही डेट जस्तो डेट बढी पहिचान नभएका डेट बढीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्र हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। आज त एउटा राम्रो अस्तिदेखि यो एक्रोप ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा, यो नुवाकोटको आज चाहिँ जडान भएर चाहिँ सुचारू भएको छ। अब त्यहाँ एफआईआर चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
5: विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7 अर्ब 23 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरूत्थानका लागि मात्रै 4 अर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरूत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताको 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरूत्थानका लागि मात्रै 3 खर्ब 90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। विपक्षी दलहरूले भने रसुवाको भोटेकोशी बाढ़ीपछिको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले तत्काल प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम प्राप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष छ। कांग्रेसकी प्रमुख सचेतक वासना थापा,
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो। र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने काम हरूको, त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुधे जस्तो गरेर एउटा बुदा बनाएको थियौँ, त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढ़ाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
5: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले अदालतका फैसला शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले फैसला कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। समिति सभापति समीक्षा बास्कोटा,
7: न्याय ढिलो दिनु भनेको न्याय नदिनु सर हो भन्ने मान्यतालाई आत्मसात गर्दै अदालतबाट भएका फैसलाहरूको शीघ्र तथा प्रभावकारी कार्यान्वयन मार्फत पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न साधन स्रोत अधिकार र संस्थागत क्षमता सम्पन्न गराई फैसला कार्यान्वयनको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने सम्बन्धमा विद्यमान कानून संस्थागत तथा संरचनागत व्यवस्थाको वस्तुनिष्ठ र वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने।
5: नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलिका लागि बोलाइएको छ। बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिइने नेताहरूले बताएका छन्। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव हुनुहुन्छ। साथै प्रदेश र गैर भौगोलिक गरी 13 स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले शिशुलाई जन्म दिएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो अस्पतालसँग स्पष्टीकरण माग गरेको जानकारी गराउनु भएको छ। अस्पतालले भने दोषीमाथि कार्यवाही हुने जनाएको छ। जुम्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा जुम्लाका 8 स्थानीय तहका 904 जनालाई जन्म र मृत्युको समयमा दिइने 30 किलो चामल प्रदान गरेको छ। जन्मतर्फ 558 र मृत्युतर्फ 346 जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले सीआईएनलाई बताउनुभयो।
3: अहिले चाहिँ हाम्रो साउन 1 गतेदेखिबाट शुरू भयो होइन, अनि अहिलेसम्म चाहिँ अब हाम्रो चाहिँ आजसम्मको डाटा हेर्दा चाहिँ 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ र 70 भन्दा बढी चाहिँ मान्छेहरू आउनु भएको छ अहिलेसम्मको डाटा चाहिँ। यो खास चाहिँ अब यो चाबीको कर्णाली अञ्चलको 5 जिल्लाहरूमा चाहिँ सञ्चालन छ 2072 सालबाट चाहिँ सञ्चालनमा हो खासमा चाहिँ। अब अहिले चाहिँ खास यो मृत्यु हुने बित्तिकै तपाईँको चाहिँ कामकाजहरू जन्म हुने बित्तिकै त्यो कामकाजहरूमा चाहिँ खाद्यान्नको अभाव हुने भएको कारणले गर्दा सरकारले चाहिँ यो पुलिस ल्याएको हो।
5: स्वास्थ्य सेवा विभागले आत्महत्या रोकथामलाई साझा जिम्मेवारीका रूपमा अगाडि बढ़ाउन सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायसँग अपील गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरिएको हो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारी,
8: यस वर्षको नारा आत्महत्या रोकथामबारे संवाद शुरू गरौं दृष्टिकोण बदलौं रहेको छ, जसको अर्थ आत्महत्या रोकथामको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गरेको छ। यदि तपाईलाई नैराश्यता यस सम्बन्धी सोच आएमा नजिकको विश्वासिलो पात्रलाई जानकारी दिनुहोस्। अहिले भुटेकुसीमा आएको बाढ़ीले गर्दा मानिसहरूमा निराशाको भावमा बढ़न सक्छ। भरपर्दो र विश्वासिलो सेवा र सूचनाका लागि नजिकको स्वास्थ्य संस्था वा परामर्शदाता पैसा नलाग्ने नम्बर 1166 फोन गरेर सेवा र सूचना लिन सक्नुहुन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाल एसीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको छ। आज भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको हो। र अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलमा फाइनलमा प्रवेश गरेको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सगरमाथा स्नेहा सर्सलाई 3-1 को सेटमा हराउँदै अन्नपूर्ण उपाधि नजिक पुगेको हो। अन्नपूर्ण 12 अंकको स्पष्ट अग्रता सहित अंक तालिकामा शीर्ष स्थानमा रहयो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।
0: बाढ़ी प्रभावित बालबालिका जहाँ भए पनि विद्यालय जाने व्यवस्था गरिँदै
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन, उहाँहरूले आफूलाई पाएको पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ।
0: स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा पठन पाठनको वातावरण बनाइँदै विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापन टोलीको विदाई गर्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामना सहित विदाई गर्नुभएको हो। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डाक्टर सतीश कुमार यादव संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 12,63,92,579 रूपियाँ मौजदात रहेको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,32,67,82,235 रूपियाँ मौजदात छ। 2 वाणिज्य बैंकमा 2,18,09,444 अमेरिकी डलर मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जानकारी दिएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलीजुली नेपाली।
16: साझा खबरमा अब मिलीजुली नेपाली। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँको विद्यालय खुल्यो कि छैन? विदुर नगरपालिका नुवाकोटले भने बाढ़ीका कारण विद्यालयमा क्षति पुगेपछि पढ़ाई हुन नसकेका बालबालिकाको पठन पाठन शुरू गर्ने तयारी गरेको छ।
9: पहुँचका हिसाबले पुरानो विद्यालयमा जान नसक्ने विद्यार्थीहरूको लागि उहाँहरू अहिले बसेको ठाउँ जहाँ नजिक छ त्यही ठाउँमा गएर पढ्न पाउने अवसरको लागि हामीले विद्यालयहरूलाई भनेका छौँ। विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाएको पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ। पढ़ाईको चाहिँ निरन्तरताको लागि उहाँहरूको लागि अवसर सुनिश्चित हुन्छ।

0: ए दिदी बहिनी अब सबै मिलेर बसेका छौँ, अरू बेला पनि त मिल्न पर्छ, तर यस्तो बेलामा त झन् एक अर्कासँग समन्वय गरेर मिलेर बस्ने नै सबभन्दा राम्रो हो। तछाड मछाड गरेर पनि के गर्ने त, अब यत्रो आफ्नो भएका 4-5 करोड सम्पत्ति त अब घुमिसक्यो भने अब के को लागि चाहिँ त्यो तछाड मछाड गर्ने होइन, अब गरेर नि के हुने हो र यो बेलामै नमिलेर अब एकजुट भएर नै अगाडि बढ्नुपर्छ। अब भएको कुरा सेयरिङ गर्ने हो, अब सबै कुरा घुमिसक्यो, जे आफूसँग भएको छ त्यही आफ्नो अब साथीलाई बाँड्ने हो, उसँग भएको आफूले लिने हो, हामीसँग त केही छैन जम्मा। यही एउटा यही लुगा लगाएर म खासै भागेको थिएँ, चप्पल पनि अरूकै यहीँ रातमा हो, चप्पल पनि नलागिकन हामी भागेको थियौँ, जम्मा एउटा एक सेट लुगा मात्रै। मेरो चाहिँ दुईटा बिल्डिङ थियो, एकपट्टि चाहिँ कस्मेटिक र कपडा अनि सिलाई थियो भने अर्कोपट्टि चाहिँ गार्मेन्ट थियो, सिलाइको गार्मेन्ट पसल थियो। अनि मेरो खेत 7 रो पनि थियो, 7 रो पनि खेत पनि त्यही बाढीमै बगायो। हाम्रो सामानहरू पनि धेरै त्यहाँनिर डुबेको छ, अनि त्यो पनि पाउँछौँ कि भन्ने एउटा आशले पनि हो, र अर्को कुरा चाहिँ हाम्रो बाध्यता पनि हो, यहाँबाट अन्त जाने ठाउँै छैन, अनि त्यही बाध्यताले पनि हामी बसिरहेछौँ।
1: नुवाकोटको टोखा छहरे सड़क खण्डमा राति यात्रा गर्न रोक लगाइएको छ। सड़क विभागको सूचना अनुसार नुवाकोटको टोखा छहरे सड़क खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको हो। अर्को सूचना नभएसम्म उक्त सड़क बन्द रहनेछ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सुत्केरी आमा तथा नवजात शिशु बालबालिकाको स्वास्थ्य सेवाको अनुगमन गर्न समिति गठन गरेको छ। समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, जनशक्ति, औषधि सामग्रीको उपलब्धता र स्वास्थ्य जोखिमको अनुगमन गरी आवश्यक पहल गर्ने जनाएको छ।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका,
3: व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
2: विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र बाढ़ीले पारेको प्रभावको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँग संवाद प्रस्तुत गर्दैछौं। विशेषतः धादिङ लगायतका क्षेत्रमा बाढ़ीले पारेको प्रभाव, त्यस क्षेत्रका नागरिकको जीवन रक्षाका लागि चाल्नुपर्ने कदमका बारेमा साथी सन्तोषी रावल सांसद कडेलसँग कुराकानी गर्दै हुनुहुन्छ।
3: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्, त्यहाँ बगाउने भन्दा पनि

0: बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। चार पाँच सय चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरूसँग छ भने ती घर बसेका छन्। त्यस्तो
1: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
0: हारिमो पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ, अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
1: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
0: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन, अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ, बस्ने ठाउँकै मूल समस्या कहाँ हो त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
1: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
0: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिणी बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्, यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, दार्जिलिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ तर बर्खामा गाडी जाँदैन, अहिलेको गाडी रोकिएको स्थिति छ, तीन महिना चार महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
1: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
0: त्यही हो चाहिँ दार्जिलिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो पनि, अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। अब हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
1: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ, अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
0: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन, अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन, एउटा त समानुपातिक त्यसो पनि प्रतिपक्षी
1: बोलेको कुराहरू त्यहाँ
0: बोल्न होइन, बोल्न त बोल तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
1: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा घसघस आउने त तपाईँलाई हो नि त जनताले, होइन, जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी?
0: होइन, जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ, जस्तो अहिले चाहिँ यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ, त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ, पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिन्छन् भने तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ, त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ, त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै छवटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ, त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
1: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ, यो कुरालाई चाहिँ कसरी हेर्नुभएको छ?
0: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेछ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन्, विद्यार्थी उहारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू उहारी छन्। तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। उद्योग मन्त्रीमा दीपक कुमार शाह नियुक्त हुनुभयो। मन्त्री परिषदले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भयो मन्त्री परिषद बैठकबाट। प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात रहेको जानकारी दिएको छ। रसुवाको भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने देखिएको छ। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूले माग गरेका छन्।
3: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी बारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सप्रेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029-47, 9800-909-0062।
5: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँदबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, संखुवा सभा। सम्पर्क 98-52-60-177।
1: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल,
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180-49।
6: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
12: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
12: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
12: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
12: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
12: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
12: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
12: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
3: सम्पर्क 029140084 र 98040045827।
13: नमस्कार है वडा अध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्नु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
16: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
17: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
21: ओहो लु नमस्कार है सर।
22: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
21: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संघ सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
21: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
21: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
21: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 029590155।
21: More style, more design. Total Tailors.
4: This is Radio Sankhuasabha 95.5 MHz.

0: ए बा तिमी छिर्छौ क्या कति केटी हेरिया
1: नगर यो गीत हेर्यो कि आनन्द आउँछ यही गीत सुनाई सुनाइ तेरि आमालाई उडाइदिए मैले
0: सुरु भए छत्रो लाभिस्तरी
1: नगर तैँले एउटा केटी उडाउन सकिस्
0: ड्रोन हो र ब्याटरी हालेर भुर्र उडाउने केटीको घरमा कति टाढा छ बिचमै बास बाँच्ने पर्ने छ डिस्टेन्सको कारणले ल एउटा साइकल किन्दै नि त म चढाइ चाहिँ हान्छु
1: साइकल किने बुहारी ल्याउन सक्छ किन्दै एउटा साइकल

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ी पछिको पुनः निर्माणमा 7 खर्ब भन्दा धेरै रूपियाँ लाग्ने सरकारको प्रारम्भिक आकलन,
1: पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ।
0: सिलिमे जलविद्युत आयोजनामा जारी पछिल्लो उद्धार प्रयासबारे सैनिक प्रवक्ता भन्छन्, अनि नुवाकोटका बासिन्दाले भोगिरहेको समस्या र रसुवाका सांसदले देखेको चुनौतीको चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशमा गृहयुद्ध चर्किँदै गर्दा हुथीहरूले मोखा बन्दरगाहमाथि कब्जा गरेको यमनका अधिकारीहरूले बताएका छन्। उक्त बन्दरगाह बाब अल मान्देव जलमार्गसँगै छ, जसले रेड सी र हिन्द महासागरलाई जोड्छ। यसले खाड़ी क्षेत्र, एसिया र युरोप बीच तेल तथा वस्तुहरूको महत्वपूर्ण पारवहन मार्गमा इरान समर्थित हुथीहरूको पकड मजबूत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यसको अर्थ के हो भने हामी अब विश्वव्यापी महँगी भोग्न गइरहेका छौं। बीबीसी संवाददाता रिचर्ड कागोए, साउदी अरब समर्थित यमनको सरकारी फौज र उसका साझेदारहरू तटीय क्षेत्रमा अवस्थित अर्को बन्दरगाह जुब्बाबाट पछाडि हटेका छन्। साउदी लडाकू विमानहरूले हमला जारी राखेका छन्। युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले 0.25% ब्याज दर बढ़ाएको छ। यो वर्ष दोस्रो पटक बढ़ाइएसँगै युरोजोनमा ब्याज दर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढ़ाएको महँगीसँग जुझ्न ब्याज दर बढ़ाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अल मान्देव जलमार्ग भएर इन्धन आपूर्ति हुनेबारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परी कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टर नामको उक्त फेरीमा 100 जना भन्दा बढ़ी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति शी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदैछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि रहेका छन्। र श्रीलंकाको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजापक्सेको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिष्टकी श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोडा अटे यान्सारालाई 2018 जेल पठाएको थियो, तर एक वर्षमै

0: टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढ़ीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट। क्षतिको द्रुत तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदनमा बाढ़ीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
1: रिकन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग प्राप्त छैन। हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ। विकास सहायतासँग पनि अनुरोध गर्नुपर्ने हुन्छ। कतिपयको प्रतिबद्धता पनि आएको छ आउन त, अब बिस्तारै त्यो प्लस हुँदै जान्छ।
0: दुई चरणमा पुननिर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माण गरिनेछ, जसको निम्ति 8 अर्ब 73 करोड लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुननिर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले औल्याएको छ। प्राधिकरणकी प्रवक्ता महत भन्छन्, विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ।
1: डिटेल एसेसमेन्ट त हुनै बाँकी छ। प्राविधिकहरू वडा स्तरसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एन्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनल्ली भन्न सक्छौ। तर करिब करिब टेन्टेटिभ त्यति पर्छ भन्ने अब प्रारम्भिक अनुमान गरिएको छ। यो यसमा केही वास्तवमा पछि पीडिआई गर्दा त केही थप गर्छ, फरक पर्ने त हुन्छ।
0: बाढीबाट भौतिकसँगै ठूलो मानवीय क्षति भएको छ। प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्। तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ। सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ। जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना चिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत,
2: हाइड्रो टनेलमा खोज तथा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ। यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ। मुख्य गरी यो टनेलको बाहिरको जुन खुल्ला भाग छ त्यो ज्यादै नै कमी भएको भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठूलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झारन सक्ने अवस्था छ। त्यसले गर्दाखेरि च्याप्रु बेसीबाट उक्त टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ। त्यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन जुन बाटो तयार भइसकेको अवस्था छ। अब हेभी इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी पाकिरहेको अवस्था छ। त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटर सम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ब्लास्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ।
0: भनेको ठूलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो, त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे जहाँबाट बन्द छ 110 मिटर पछि, त्यसपछि खोल्नको निम्ति त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नु भयो?
2: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ। टनेल त्यो भागलाई चाहिँ खुल्ला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ।
0: त्यो जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो, 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था बाँकी?
2: करिब 250 मिटर भित्र छिर्न पर्ने चाहिँ अवस्था छ। त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ।
0: अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ? अरू जलविद्युत आयोजनाहरूबाट
2: विशेष गरी यो जुन 3A हामीले 2 जनाको जीवित उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ। 3B पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ। त्यसै गरी यो लामटाङ र रसअगाडी हाइड्रो टनेलहरूमा पनि कार्य गरिएको अवस्था छ।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत।

0: तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब लाग्नु नुवाकोट। हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढ़ी पीड़ितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्। शुरूमा कमला रिमाल।
1: अब राहत त अब जति पनि आइराखेको छ पाइराखेको छ होल्डिङ सेन्टरमा, अब त्यसमा चाहिँ अलिकति पीड़ित नभएकाहरूले चाहिँ त्यो राहत नलिँदै हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ। हामीले त्यो पनि भनिराखेका छौँ है। म 9 नम्बर वडा कार्यालय नै हो, मेरो घर नजिकै पर्छ। त्यहाँतिरका मान्छेहरू कोठामा बस्ने मान्छेहरूले पनि गएर चाहिँ राहत जथाभावी चाहिँ लिएको चाहिँ त्यो चाहिँ एकदमै दुःख लागिरहेछ। पीड़ितले चाहिँ जति पाउनु पर्ने नपाउने हो कि जस्तो लाग्छ है।
0: बाढ़ीपछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे रामशरण खाती।
2: अलिक केही राहत भएको छ। बिजुली र इन्टरनेटको सुविधा चाहिँ छ, ट्विनभरको व्यवस्था छ, झल्लुङ पुल चाँडै नै बन्दैछ। रोडहरू अहिले पनि बनिसकेको छैन, अब अझ कयौं समय लाग्छ बन्नलाई। मान्छेहरू हिँड्ने गोरेडहरू चाहिँ छ। होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स, त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ। अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ, एकदम चरम अभाव छ। अनि लामखुट्टेको पनि त्यस्तै छ, किनभने फोहोर मैला जताचुकै भएर यो भाइरल ज्वरो रुगाखोकीहरू अलि तीव्र नै छ।
0: नुवाकोटका बासिन्दाको त्यो पीड़ापछि लागौं रसुवा। जहाँका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यससँगै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए।
3: रसपाको मेजर कुरा के हो भने हाइड्रो पावर अनि टुरिज्म र अन्तर्राष्ट्रिय नाका, यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नै थाकपालमा बसेर केही गरेर आफ्नो परिवार जनहरूसँग सँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यही नै जोडेर बस्नु भएको थियो। हाइड्रो पावर त्यही थियो। टुरिज्मको विषय धेरै जस्तो अब मानसोवर जाने बाटो त्यहाँ भएर होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ नै भइहाले, त्यसपछि लाङटाङ जाने पनि त्यहीँबाट भइहाले। अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडी सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यही बस्ने भइहाले, त्यसले गर्दा रसुवाको कमसेकम ती जनशक्तिहरू 90% हामीले आज घुमाएको अवस्था हो, मिसिङ भइरहेको अवस्था हो। रसुवालाई यो बाढीले चाहिँ कमसेकम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ। भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले, सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर मेरो छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो, सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो, र सरी नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु।
4: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको, त्यो ठुली छेउको मार्ग, त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थिए होला, बाहिरका मान्छे कति थिए होला?
3: अहिलेसम्म भएको डेटामा मिसिङ रसुवाबाट 1856 छ होइन, स्थानीय साथीहरू सूचकको निवेदनको आधारमा। कस्तो भएको छ भने तपाईँको गोसाइकुण्डा वडा नम्बर 2 मानव रहित भएको छ, त्यहाँ लोकली रेकर्ड हुने कुरा हुँदैन, को यता मुभ गर्यो को यता मुभ गर्यो भने दौडिरहेको हुन्छन्। अहिलेसम्मको 1849 छ, त्यसमा 10 जनाको चाहिँ शनाखत भएको छ। यो त रसुवाको मात्र नेट कुरा गर्दैछु, बाहिर विभिन्न नागरिकहरू, विदेशी नागरिक बाहिर जिल्लाबाट आएर काम गर्ने सहित गर्दा मिसिङ भएको नै 4000+ हाम्रो रिसेन्ट डेटा लास्टमा भएको, हामीलाई सूचना पाएको निवेदन आएको सबै मिसिङ भएको नै 4006 छ। र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन, कतिपय चाहिँ नुवाकोटको ढुङ्गी भन्ने ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसाइकुण्डा जान हिँडेका मान्छे, मानसोवर जान हिँडेका मान्छे, नाका जान हिँडेका मान्छे कतिलाई वासआउट गरेर लिएर गयो त्यो त इमेजिन गर्न सकिँदैन। प्राइभेट भेहिकलको भने त्यो सामुदायिक भेहिकलहरू नै त्यति मिसिङ छ त्यहाँ। कतिपय कुराहरू चाहिँ कस्तो स्थानीयले यो घरमा को छ, यो घरमा कतिजना बसेको छ भने माइन्युटली हेर्ने कुरा न साथीहरू बिस्तारै पङ्गिँदै हुन्छ। अब हाम्रो विविध जो जो जे जे धर्मले भए पनि अब रिचुअल कुराहरू गर्नुपर्ने कुराहरूले सबैजना आफ्नो कुरामा रहनु भयो,
4: सबै परिवारै बेपत्ता भयो, सम्पर्क विहीन भएको, एक परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने, छिमेकीको थाहा नहुने, यो धेरै अझै पनि प्रष्ट तस्विर आउन चाहिँ यो स्थानीयकै हकमा कति समय लाग्ला, किनकि जनप्रतिनिधिहरू पनि अब यो यसमा पीड़ामा पर्नु भएको छ, त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि।
3: रसुवामा 5 गाउँपालिका मात्रै, 2 गाउँपालिकाको कार्य नै छैन, कति कर्मचारीहरू मिसिङ हुनुहुन्छ, सुरक्षाकर्मीको साथीहरू पनि धेरैजना मिसिङ हुनुहुन्छ, जति बचेछन् रेस्क्यु गर्ने र तथ्याङ्कहरू लिनेपट्टि लागिरहेको छ।
0: उनी थिए रसुवाका सांसद मोहन आचार्य प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा एउटा छोटो प्रसंग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्। अत्यावश्यक सामग्रीको अभावबीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC.
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बजे हो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल भदौ 26 गते शुक्रबार भाद्र कृष्ण औंसी 11 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: चुरे उदिन्दा संकटमा मधेस, राहत तथा उद्धारमा समन्वयको अभाव, ग्यास अभावका कारण मन्त्रीकै पद गुम्यो, एआई मैत्री बन्दै स्थानीय सरकार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह राष्ट्रिय दैनिकमा छापिएको छोराछोरीले दिएको खर्च बसाएर बाढ़ी पीड़ितलाई सहयोग शीर्षकको शुभ समाचार।
0: नेपालमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियामा रहेका नेपाली अभिभावकहरूले उदाहरणीय सहयोग गरेका छन्। छोराछोरी भेट्न अस्ट्रेलियाको साउथ ब्रिस्टेन पालारा पुगेका नेपाली अभिभावकहरूले आफूलाई छोराछोरीले खर्चका लागि दिएको रकम संकलन गरी 1,03,52.73 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका हुन्। हेथुङ पाल्लारा नेप्लिज प्यारेन्ट्स समूहका सचिव देवेन्द्र कार्कीका अनुसार समूहले मात्रै अस्ट्रेलियन डलर 500 र समूहमा आबद्ध अभिभावकहरूले थप रकम संकलन गरी उक्त सहयोग गरेका हुन्। कार्कीले भने छोराछोरीले हामीलाई खर्च गर्न दिएको रकम जम्मा गरेर राहत कोषमा जम्मा गरेका हौं। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका नेपाली अभिभावकहरू पछिल्लो समय संगठित हुँदै आएका छन्। उनीहरू नियमित भेटघाट गर्ने तथा नेपाली चाडपर्वहरू समेत सामूहिक रूपमा मनाउँदै आएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। चुरे उजिन्दा संकटमा मधेस, भूमिगत पानीको सतह घट्दै उर्वर भूमि बगरमा परिणत हुँदै शीर्षकमा खबर छ। तराई र पहाड़ी क्षेत्रको बीचमा पर्ने चुरे क्षेत्रको दोहन बढ़दै गएको छ। चुरे दोहनका कारण तराई मधेसमा पानी सतह मात्र घट्दै छैन, खेतीयोग्य जमीन बालुवा भरिँदै गएर मरूभूमिमा परिणत हुने चिन्ता समेत बढ़ेको छ। हिउँदमा हुने तीव्र उत्खनन र बर्खामा बाढ़ी पहिरोसँगै जोखिम पनि उत्तिकै बढ़ाएको छ। तराईको उर्वर भूमि सिंचित गर्न पानीको मूल स्रोत चुरेमै छ। हिमालय पर्वत श्रृंखलाको दक्षिणमा बगेर आएको सामग्री लेद बनेको सबैभन्दा कान्छो कमलो र कमजोर पर्वत श्रृंखला रहेको क्षेत्र मधेस प्रदेशको पर्सादेखि सप्तरीसम्म चुरे क्षेत्र फैलिएको छ। चुरे क्षेत्रमा रहेको खोला नालाको जथाभावी उत्खनन र वन फरानीका कारणले त्यसको दक्षिणी भागमा रहेको कृषियोग्य उर्वर भूमिमा बाढ़ीसँग बग्ने बालुवा थुप्रिने गरेको छ। उर्वर भूमिका बाढ़ीसँगै आउने बालुवा थुप्रिँदै गएपछि नदी किनारका अधिकांश भूभाग मरूभूमि जस्तै देखिन थालेका छन्। चुरेबाट वर्षभरि बग्ने अधिकांश खोला सुक्खा रहने र भूमिगत पानीको सतह घट्दै गएको विभिन्न अध्ययनले समेत देखाएको छ। चुरेमा पानीको सतह 2 मिटर घट्दा दक्षिणी भागमा 100 मिटरसम्म घट्ने गरेको छ। चुरेबाट बग्ने खोलाहरूमा वातावरणीय अध्ययन विपरीत गरिएको उत्खननले तराई क्षेत्रको पर्सादेखि सप्तरीसम्मको हजारौं बिघा खेतीयोग्य जग्गा बालुवाले पूर्ने गरेको बताइएको छ। चुरे क्षेत्रको विनाशले जैविक विविधताको ह्रास, वर्षा हुने चक्र असन्तुलित हुँदा अतिवृष्टि र खडेरीले खेती प्रभावित हुन थालेको छ। चुरेको वन क्षेत्रमा संसारकै दुर्लभ एकसिङे गैंडा लगायत अन्य वन्यजन्तुहरूको वासस्थान क्षयीकरण हुने क्रम समेत बढ़ेको छ। सप्तरीको सुन्दरी खोला र खाडो खोलाको उत्खननले पहिले वर्षभरि बग्ने खोलामा अहिले वर्षा भएपछि मात्रै बाढ़ीको पानी आउने गरेको यस क्षेत्रका स्थानीयले बताएका छन्। संरक्षणमा छैन सरकारको चासो शीर्षकमा यसैसँग खबर छ। तीन वर्ष अघि संघीय सरकारले ढुंगा गिटी बालुवा उत्खनन गरी निर्यात गर्ने नीति तथा कार्यक्रम बनायो। सरकारले आफ्नो नीति तथा कार्यक्रमको बुदा नम्बर 41 र 62 ढुंगा गिटी बालुवा उत्खनन गरी निकासी गर्ने प्रश्नसँग लेखेको थियो। सरकारले नदीजन्य ढुंगा गिटी बालुवा निर्यातलाई राजस्व संकलनको बलियो आधारका रूपमा अर्थ्याएको थियो। चुरे सम्बन्धी जानकारहरूका अनुसार त्यति बेलाको सरकार चुरे क्षेत्रबाट बग्ने नदीबाट ढुंगा गिटी बालुवा झिकेर भारतलाई बेच्न चाहन्थ्यो। उसलाई चुरे संरक्षणप्रति चासो थिएन। सरकारको उक्त कदमको चर्को विरोध भयो। चुरेका ढुंगा बालुवा भारतलाई बिक्री गर्ने गलत कदम चाल्न खोजिएको थियो। चुरे विज्ञ डाक्टर विनोद भट्ट भन्छन् नेपालबाट यी पदार्थ उत्खनन हुने भनेको चुरेबाट मात्रै हो। राजस्व लोभमा सरकारले चुरे दोहनलाई छूट दियो भने तराई मधेस जोगिन्न। उनले भनेका छन् राजस्वको लोभमा चुरे क्षेत्र उधिन्ने नीति लिए चुरे सहित मधेस उजाडिनेछ। तसर्थ पानी सञ्चय गर्ने चुरे क्षेत्र संरक्षणमा लाग्नु बुद्धिमानी हुने विज्ञको मत छ। चुरे उधिन्दा संकटमा मधेस भूमिगत पानीको सतह गर्दै उर्वर भूमि बगरमा परिणत हुँदै शीर्षकमा आजको नागरिक राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
0: भोटेकोशी बाढ़ी पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने अनुमान शीर्षकमा गोर्खापत्र खबर लेख्छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ी पछिको पुनर्निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी स्रोत आवश्यक पर्ने सरकारले अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार दुई चरणको पुनर्निर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने देखिएको हो। यो रकम चालू आर्थिक वर्ष 2083-84 कुल बजेटको तुलनामा 34% हुन आउँछ। पुनर्निर्माणको पहिलो चरण अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा आपतकालीन पुनर्निर्माणका लागि 8 अर्ब 73 करोड़ 50 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड़ 2 लाख रूपियाँ खर्च हुने सरकारको अनुमान छ। प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित हुनेमा पूर्वाधार क्षेत्र रहेको छ। जलवायु न्यायप्रति को सकारात्मक उपशीर्षकमा यससँगै खबर छ। जलवायु परिवर्तनको उच्च मार खेती रहेको नेपाललाई जलवायु न्याय दिलाउने आश्वासन सहित क्षति तथा नोक्सानी सम्बोधनका लागि कोष फण्ड फर रेस्पोन्स टु लस एण्ड ड्यामेजले नेपाललाई जवाब पठाएको छ। नेपालले मागेको जलवायु न्यायप्रति कोष निकै सकारात्मक रहेको जवाफमा प्रस्ट्याइएको छ। कोषका सह अध्यक्षद्वय क्यामिला मिनर्वा रोडिगेज तावारेज र जर्ज बोस्टिङले कोषको कार्यालय अमेरिकाको वाशिङटन डीसीबाट जवाफ लेखेका हुन्। नेपालको जलवायु न्याय मागको जवाफी पत्र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई सम्बोधन गर्दै कोषले पठाएको छ। कोषबाट आएको सकारात्मक जवाफ नेपालका लागि निकै महत्वपूर्ण रहेको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जानकारी दिनुभयो।
2: उद्धार तथा राहतमा समन्वय अभाव शीर्षकमा खबर छ। विपक्षी दलहरूले सरकारले बाढ़ी पीड़ितको खोजी उद्धार र राहत वितरणमा अन्य पक्षसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेका छन्। विपक्षी दलहरूको बिहिबार सिंहदरबार स्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बाढ़ी पीड़ितका पक्षमा भएको कामको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने विषयमा सहमति बनेको छ। विशेष गरी राहत वितरणमा अपेक्षित समन्वय नहुँदा केही कमजोरी भएको र वास्तविक पीड़ितले समयमा राहत पाउन नसकेको विषय बैठकमा उठेको कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बासुना थापाले बताइन्। सरकारले खोज राहत उद्धारको काम त गरिरहेकै छ, तर पनि सरकारले अन्य सबैसँग समन्वय र सहकार्य गरी अझै प्रभावकारी काम गर्न सक्थ्यो। उनले भनेकी छन् राहत वितरणमा शुरूआती दिनमा केही कमजोरी भयो। वास्तविक पीड़ितले राहत पाउन नसकेको अवस्था देखियो उनले भनिन् अब राहत वितरणलाई प्रभावकारी बनाउँदै बाढ़ीबाट विस्थापितको पुनर्स्थापनामा सरकार केन्द्रित हुनुपर्ने विपक्षी दलहरूले जोड़ दिएका छन्। विपक्षी दलले बाढ़ीले ठूलो मानवीय र भौतिक क्षति गरेको अवस्थामा प्रभावकारी राहत वितरणसँगै प्रभावितको दीर्घकालीन र पुनर्स्थापनामा केन्द्रित हुन सरकारलाई सुझाएका छन्। बैठकमा विपद सामना गर्न विशेष संसदीय समिति गठन प्रक्रिया कसरी अघि बढ़ाउने भन्ने विषयमा पनि छलफल भएको र यसका लागि सदनको ध्यान आकर्षण गराउने सहमति समय जुटेको सत्तारूढ़ दलका नेताहरूले पनि विशेष संसदीय समिति गठनको विषय उठाइरहेका बेला विपक्षी दलहरूले त्यसमा सहमति जनाउँदै प्रक्रियाबारे समेत छलफल गरेका हुन्।
0: जोड़ियो रसुवाको लाइफलाइन। गोर्खापत्र खबर लेख्छ, भोटेकोसीको हिमबाड़ीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क पुनः जोड़िएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जालमा तादी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेलीब्रिज निर्माण गरेर रसुवाको लाइफलाइन पुनः सञ्चालनमा ल्याएको हो। तादी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट त्रिशुली हुँदै मैलुङ स्याप्रोबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनर्स्थापित भएको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण हिमबाढ़ीले रसुवातर्फ जाने सड़क र पुलमा क्षति पुर्याएपछि उत्तरी रसुवाको बाहिरी जिल्लासँगको स्थल सम्पर्क प्रभावित भएको थियो। सड़क सम्पर्क टुट्दा स्थानीयवासीको आवागमन नै ठप्प भएको थियो। तादी खोलामाथि पुल निर्माण भएपछि रसुवाको आवागमन र राहत तथा पुनर्निर्माणको कामलाई ठूलो राहत पुगेको छ। नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको नम्बर 14 वाहिनी अड्डाको इन्जिनियरिङ टोलीले सड़क विभाग तथा स्थानीय तहसँगको समन्वयमा तादी खोलामा 57.9 मिटर लामो र 5.5 मिटर चौड़ा एक्रो ब्रिज निर्माण गरेको हो। कुल 60 टन भारवहन क्षमता रहेको पुल बिहिबारदेखि सवारी साधनका लागि सञ्चालनमा आएको छ।
2: खाना पकाउने एलपी ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहिबार पदबाट राजीनामा दिएकी छन्। संसदको उद्योग समितिको बुधबार बैठकमा उनले उद्योगीलाई पाता कसेर भए पनि ग्यास आपूर्तिको सहज व्यवस्था मिलाउने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिप्रति ग्यास उद्योगी रुष्ट भएका थिए। उनले कर्मचारीको असहयोगका कारण पनि लामो समयदेखि ग्यास आपूर्तिको व्यवस्था मिलाउन नसकिएको पनि बताएकी थिइन्। मन्त्री यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्ने र लाइसेन्स खारेज गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि उद्योगी रिसाएका थिए। विवादास्पद अभिव्यक्ति दिएको 24 घण्टा नबित्दै उनले उद्योग मन्त्रीको पद नै छाड्नु पर्यो। यस्तो अभिव्यक्ति आउनु अघि पनि उनलाई मन्त्रीबाट हटाउने सरकारको तयारी भइरहेको भन्दै हल्ला चलेको थियो। उनको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत विभिन्न टीका टिप्पणी हुन थालेपछि चौतर्फी दबावमा परेका प्रधानमन्त्री वीरेन्द्र शाहले यादवको राजीनामा सहजै स्वीकार गरी उनको ठाउँमा दीपक कुमार शाहलाई नियुक्त गरेका छन्। एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष दिवान चन्दले यादवको यस्तो विवादास्पद एवं अमर्यादित अभिव्यक्ति फिर्ता लिन माग गर्दै प्रधानमन्त्री कार्यालयमा जानकारी गराएका थिए। ग्यास उद्योगीले मन्त्री यादवले अभिव्यक्ति नसच्याए कड़ा कदम चाल्ने चेतावनी समेत दिएका थिए। पछिल्लो समय बजारमा ग्यास अभाव बढ़ेपछि आपूर्ति प्रणाली कसरी सहज बनाउने भन्ने विषयमा सरकारवालाहरूबीच छलफल चलिरहँदा यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्छ, लाइसेन्स खारेज गर्नुपर्छ भनेकी थिइन्। यादवले हाल देशभर सञ्चालनमा रहेका 58 ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र 2 उद्योग मात्र पर्याप्त हुने धारणा समेत राखेकी थिइन्। उनको यही अभिव्यक्तिप्रति ग्यास उद्योगीले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत ध्यानकर्षण गराएका थिए। त्यसपछि सरकार र उद्योगी बीचको विवाद थप चर्किएको थियो। काठमाडौँ उपत्यकामा पछिल्लो समय खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। अहिले उपभोक्ताहरू घण्टौं लाइनमा बस्दा समेत ग्यास नपाउने अवस्था रहेको छ। कतिपयले तोकिएको मूल्यभन्दा महँगोमा ग्यास खरिद गर्नुपरेको गुनासो समेत गरेका छन्। संकटको बेला सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा उल्टे मन्त्रीबाट यस्तो धम्कीपूर्ण भाषण प्रयोग हुनुले आफूहरूलाई अत्यन्तै निराश र हतोत्साहित बनाएको व्यवसायीहरूको आक्रोश रहेको थियो। ग्यास संकटले मन्त्री गौरीको राजीनामा शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: अस्पताललाई तिर्न 1200 रूपियाँ नपुग्दा सड़क पेटीमै सुत्केरी शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा रगत परीक्षणका लागि पैसा नपुगेपछि राजविराज 14 पर्सा हिकी 30 वर्षीय बबिता कुमारी पासवानले सड़क पेटीमै शिशु जन्माएकी छन्। आफूसँग भएको 2000 रूपियाँले रगत परीक्षणको खर्च नपुगेपछि बाहिर निस्किएका बेला बुधबार बिहान अस्पताल छेउ सड़क पेटीमा बबिता सुत्केरी भएकी हुन्। सुत्केरी व्यथा लागेपछि बबिता मंगलबार राति श्रीमान हरेराम पासवान र छिमेकी महिलासँग गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पतालले उनलाई गाइनो वार्डमा लगेको थियो। त्यहाँ जाँच गरेपछि रगत परीक्षणका लागि बिलिङ गर्न हरेरामलाई पूर्जा थमाइयो। रगत परीक्षणका लागि कति खर्च लाग्छ भनेर सोद्धा 3200 रूपियाँसम्म लाग्न सक्ने जवाफ पाएपछि उनी अलमलमा परे। हामीसँग 2000 रूपैयाँ मात्रै थियो, त्यो पनि श्रीमतीसँग थियो, हरेरामले भने। रगत जाँच गर्न 3200 रूपैयाँ लाग्छ भनेपछि पति हरेराम अपुग रकम खोज्न राति 2 बजे अस्पतालबाट बाहिरिए। पत्नी बबिताले पनि पछ्याइन्। पैसा जुटाउन नसकेर बाहिर सड़क पेटीमा बसिरहेका बेला 4 बजे बबिताले शिशु जन्माइन्।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाकै सांसदहरूबाट सरकारको कार्यशैलीमाथि लगातार प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री वालेन्द्र शाह दबावमा परेका छन्। पुननिर्माणको सुस्त गतिदेखि मन्त्रीहरूको कार्यशैली, प्रधानमन्त्रीको सचिवालय र जेएनजी आन्दोलनका मुद्दासम्म आफ्नै सांसदले संसदमै सरकारलाई कडकडामा उभ्याउन थालेका छन्। पछिल्ला केही दिनमा राजसभाका सांसदहरूले भोटेपछि बाढ़ी पीड़ितहरूको राहत वितरणमा देखिएको उदासीनता, उपभोक्ताले भोगिरहेको समस्या, प्रधानमन्त्री सचिवालयको भूमिका, आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाई तथा मन्त्रीको कार्यशैलीसम्म प्रश्न उठाएका छन्। यी अभिव्यक्तिलाई केवल व्यक्तिगत असन्तुष्टिका रूपमा लिने कि सरकार संचालनमा देखिन थालेका संरचनागत कमजोरीका संकेतका रूपमा बुझ्ने भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ। राज्यसभाका महामन्त्री विपिन आचार्यले प्रतिनिधि सभाको बैठकमा सिंहदरबार र संसद भवनको पुननिर्माणमा भइरहेको ढिलाईप्रति असन्तुष्टि व्यक्त गरे। भदौ 24 को आन्दोलनबाट क्षति पुगेका महाराजगंज र नक्साल क्षेत्रका निजी संरचना छिटो पुननिर्माण भइसकेको उदाहरण दिँदै उनले राज्यका प्रमुख संरचनाको पुननिर्माण भने अपेक्षाकृत सुधार हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्। सरकारको कार्य सम्पादनलाई केवल राजनीतिक वा प्रशासनिक विषयमा मात्रै सीमित राखिएको छैन। जनताको दैनिक जीवनसँग जोड़िएका अत्यावश्यक वस्तुको उपलब्धतामाथि समेत सरकार जवाबदेही हुनुपर्ने दबाव समेत दिन प्रतिदिन बढ़िरहेको छ।
0: सांसदहरूको आक्रोशपछि कानून मन्त्रीले मागिन माफी शीर्षकमा खबर छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जेएनजी आन्दोलन स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति माफी माग्नु भएको छ। राष्ट्रिय सभाको बिहिबारको बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै भन्नुभयो, मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमा प्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु। मन्त्री गौतमले भदौ 23 गतेको कार्यक्रममा राष्ट्रिय सभाले कानून निर्माणका क्रममा असहयोग गरेको आरोप लगाउनु भएको थियो। हिमालय टाइम्समा छापिएको खबर हो यो।
2: लोकसेवा आयोगको परीक्षाप्रति आकर्षण घटेको हो। सरकारी आँकड़ाले भन्छ अघिल्ला वर्षमा भन्दा यो वर्ष सरकारी जागिरका लागि आवेदन दिनेको संख्या झण्डै 80,000 कम छ। जेएनजी आन्दोलनपछि स्वदेशमै सरकारी जागिर खाने र स्वदेशमा सुरक्षित भविष्यका लागि लोकसेवा परीक्षामा युवाहरूको आकर्षण बढ़ने अनुमान गरिएको थियो। तर लोकसेवा आयोगकै आँकड़ाले भने फरक विवरण सार्वजनिक गरेको छ। लोकसेवाका विभिन्न परीक्षाका लागि आर्थिक वर्ष 2082-83 3,82,947 आवेदन परे, जबकि आर्थिक वर्ष 2081-82 4,59,834 आवेदन परेका थिए। तीमध्ये महिलाको संख्या पुरूषको भन्दा बढ़ी रहेको आयोगका प्रवक्ता पुरूषोत्तम शर्माले जानकारी दिएका छन्। लोकसेवा आयोगका विभिन्न विज्ञापनमा देशका 77 जिल्लाबाट आवेदन परेका छन्। तर जिल्लागत रूपमा आवेदनको संख्या पनि निकै असमान देखिएको छ। सबैभन्दा बढ़ी आवेदन पर्ने 5 जिल्लामा सर्लाही, धनुषा, बारा, महोत्तरी र सप्तरी रहेका छन्। यसको विपरीत मनाङ, मुस्ताङ, रसुवा, रूकुम पूर्व र डोल्पाबाट सबैभन्दा कम आवेदन परेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ। आयोगले जिल्लागत आवेदनको विस्तृत संख्या प्रतिवेदनमा